0: पड़ोसी शहर में पुरानो भरोसा नया प्रविधि मोडल सिटी हॉस्पिटल नया व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घंटा तपाईको सेवामा।
1: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
0: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
2: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
3: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
2: के भयो र गुरु?
3: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
2: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
3: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
4: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार, चिसोपानी, तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 98 560 42 576, 98 013 13 191।
5: टुनिखेल, खानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य, जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चार टुनिखेल तनहुँ। फोन 0 65 520 125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
6: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भने कहिल्यै ल्याइदिने होइन।
7: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
8: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
7: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
6: थ्याङ्क यू बाबा।
7: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
9: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाकान छेडिन्छ, सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास, भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98 24 16 80 18, 98 05 85 61 26।
10: आँखाका बिरामीहरूलाई खुसीको खबर,
11: हिमालय आँखा
10: अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
11: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
10: सार्वजनिक विधाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
11: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुँजी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
10: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
11: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
10: आँसु बग्ने नलीको सफाई, फोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
11: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
10: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जु।
12: म त एउटा सल्लाह लिन आएको।
13: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुहोस्, के सल्लाह चाहियो तपाईँलाई?
12: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
13: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
12: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
14: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, बैसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
15: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नशा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
1: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, सम्पर्क नम्बर 9856363007, 0665806076 र 85289।
16: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
17: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको प्लास्टर माइनर अपरेशन एनामोली स्कैन इको भिडियो एक्सरे इन्डोस्कोपी डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0635801170 र 0635802187।
18: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहु।
19: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
17: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक को तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसीनाबाट इनोमली स्क्यान गरिन्छ।
19: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन नेबुलाइजर फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
18: सम्पर्क 0635802239। सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर 1 डुम्रे बजार तनहुँ।
4: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
20: ढकाल हार्डवेयरमा।
4: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
20: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
9: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
21: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाट पीबीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
9: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
22: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
21: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
23: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँचबुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँचबुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
19: प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 9847098003, 9845946952, फोन नम्बर 0635801169।
21: होम डेलिभरीको पनि सुविधा रहेको छ।
19: हाम्रो फसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0635806084।
22: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
24: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
25: साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
26: आज 2083 साल भदौ 30 गते मङ्गलबार, सन् 2026 सेप्टेम्बर 15 तारिक भदौ शुक्ल पक्षको गणेश चतुर्थी, उपरान्त ऋषि पञ्चमी तिथि।
27: काया कैरनका साथमा
26: किसान पाइप प्रोडक्ट्स प्राली,
27: राष्ट्रको शान किसान,
26: अ कम्प्लिट पाइपिङ सोल्युसन्स,
25: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
26: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित। सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
25: बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो। मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै।
26: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै। निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
0: आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ, अपर्च्युनिटी खोज्ने हो, छैन भने बाँड्न चाहिँ हामीलाई त्यो सुर छैन भन्छु है म चाहिँ।
25: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10,00,000 व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी। सन् 2029 उपलब्ध हुने अपेक्षा।
26: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
2: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
3: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व।
2: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
3: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
3: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रुपियाँसम्म बढेको छ। प्याजको भाव 7% बढ्यो। 200 रुपियाँ किलोको कागती 450 रुपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा

0: निकोपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन, अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
1: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँकु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परे को ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो, साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासी बस्ती यस अघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
0: यसैबीच गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगुनारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ। यसैबीच भोटेकोशी बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कडा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरपचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरपजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरपचोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरपचोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
0: काया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: विदेशमा राम्रो जागिर, धेरै कमाई, सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
3: याद राखौ, मानव बेचबिखन अपराध हो, झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन

0: सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराऊ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
0: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिट्स जेबीद्वारा जनहितमा जारी सन्देश।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश केवाली।
3: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला जुम्ला मुगु बजाङ रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर ज्याकेट कोट इनरवेयर मोजा टोपी चप्पल तेल साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
4: घरभित्रै बस्यो भने म के सक्दिनँ म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छे आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जसरी मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदैन त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस् इज्जतका साथ शानका साथ बस्नुहोस् होइन।
3: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना चिप्स मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठुला अर्डरको बेला 1 लाख रुपियाँ भन्दा बढीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूलाई आफ्नै कमाईबाट स्वाभिमान पूर्वक बाँच्न सिकाएको छ।
5: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न बच्चाहरूको टिफिनको लागि श्रीमानसँग आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त त्यो छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त। कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई त्यो खोज्न केही नै परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
3: ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया वज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला खट्टी मिठी झोलवाला आँप चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
6: म यो काम गरेर यति गरेर मैले किन नखाने सबैभन्दा ठुलो मेहनत विश्वास आत्मनिर्भर गर्नु पर्यो जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ।
3: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबे हिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 जना महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3

0: लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
1: पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, त्यस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ, उसले दिमाग लगाउनु पर्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमा पनि कोही छन् होला एज अ स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो।
2: सफल उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोसी बाढीमा भएको कुल क्षतिमध्ये झण्डै 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अरब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडिएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जल विद्युत आयोजना, विद्यालय, गाडी संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झण्डै 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झण्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। वहाँले नेपाल भारत सहकारी र भोटेकोसी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा वहाँले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सीआईआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
4: कृषि मन्त्र नार्क सँग
5: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: चितुवाको आक्रमणबाट बस्न निम्न सावधानीहरू अपनाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
7: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं र अबेरसम्म बाहिर खेल्न नदिऊ।
6: साँझ परेपछि सकभर बाहिर ननिस्कौं, निस्कनु नै परे सावधानी अपनाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौं।
7: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौं र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
6: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्टनहरू नियमित रूपमा सफा गरौ।
7: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौं, जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
6: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाऊ।
7: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
6: प्राकृतिक वासस्थान तथा चितुवाका आहारा प्रजातिहरू मृग, बदेल, वन कुखुरा, खरायो आदिको संरक्षण गरौं। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
8: चाहना पैसा,
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
9: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
8: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खा तर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिन्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट संकलन गरेका 30 सिलिन्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरेका 30 सिलिन्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। संकलित 30 सिलिन्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि संकलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। संकलन भएका सबै सिलिन्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिन्डर धादिङ गोर्खा तनहुँ चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिन्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। क्षयरोग अर्थात टिबी विरुद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविको दावी छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपाल सहित 75 देशलाई डाइभर्सिटी अर्थात डिबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपाल सहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले 23 अगस्तदेखि 30 सेप्टेम्बर बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
3: अब खेल खबर। बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बीसीबीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यान बीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
2: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरती सहित अत्रि गौतम भारद्वाज जमदग्नी वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
3: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौं यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिना भन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनु पर्ने तालिका थियो।
2: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् पुष 16 दैनिक 18 घण्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
3: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
3: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
2: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै
3: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै, निरन्तर प्रयास, संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
2: चिया रोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, सन् 2029 उपलब्ध हुने अपेक्षा।
3: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
2: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आइसियूमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आइसियू बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेवैमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आइसियूमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
1: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्न अनुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
2: स्वास्थ्य शाखा भानु नगरपालिकाको जनहितमा जारी सन्देश।
3: आँखाका बिरामीहरूलाई खुशीको खबर।
4: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
3: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
4: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
3: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
4: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
3: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
4: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
3: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
4: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
5: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 को कार्तिक मसान्त भित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
6: ए बहिनी, हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
7: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
6: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
7: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
8: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
9: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
10: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 165 95 850।
2: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
11: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
11: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिदे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
5: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, बैसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: नेशनल सिटी हॉस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरीराम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-6-11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856-60-424, 9860-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौँ।
10: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर एक, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै।
0: सम्पर्क नम्बर 0658085599, मोबाइल 9850607279।
11: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
12: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
11: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
12: ए हो र, त्यसो भए म आजै गइहाले।
13: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखे, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
11: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी एजी, कृषि स्नातक, कन्जिवेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658085275, सम्पर्क मोबाइल 9841692596 र 9810102120।
14: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
15: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
14: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
15: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
14: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
15: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
14: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहु सम्पर्क नम्बर 98065-043-23।
16: होइन के बोल अरे बा, ऐयरात गर्दै बस्नु भएको छ त
17: के हुनु नि धने बाबु? क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
16: ए हो र अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
17: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु?
16: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
17: अनि यो कहाँनिर रहेछ त धने बाबु?
16: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
17: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
16: ल ल टिप्नुहोस् त लाउरे बा, 98141-91-0863 र 98-58-13-318।
18: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
19: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तनहु। मोबाइल नम्बर 98141-91-0866 र 98058-13-318।
20: आइभीएफ ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि आइभीएफ मात्र गर्नुभन्दा एडभान्स आइभीएफ आइसीएसआई नै रोजौं।
21: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइभीएफ आइसीएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइभीएफ आइसीएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
20: साथै आइभीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसीएसआई प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
21: आजै सम्पर्क गर्नुहोस 061-574-668 97-649-4774।
20: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: देश विदेश का ताजा समाचार
1: अब रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा
0: बन्दीपुर समाचार कुनै पनि सूचनाबाट तपाईँ अब वञ्चित हुनु पर्दैन
1: किनकि हामी दिन्छौँ सत्य तथ्य र निष्पक्ष समाचार
0: हामी सूचनाको शक्ति स्थापित गर्नेछौँ
2: पहाड किरानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

नमस्कार, रेडियो बन्दीपुरको बिहानको बन्दीपुर समाचारमा म डिपी अधिकारीको यहाँलाई स्वागत छ। तपाईँ रेडियो बन्दीपुर 88.8 MHz र इन्टरनेट अनलाइनमा www.radiobandipur.com लगन गरी संसारभर सुन्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो पात्रो र हाम्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। आज गणेश चतुर्दशी र ऋषि पञ्चमी पर्व मनाइँदै मुस्ताङमा आजदेखि घर पझुङ जलवायु सम्मेलन सुरु हुँदै विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग। गण्डकी प्रदेशमा पहिलो पटक तनहुँको भानु नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु। धादिङको कृष्णभीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी। सरकारी सहुलियतको चिनी नआउँदा गोर्खाका उपभोक्ता चरको मूल्य तिर्न बाध्य। लमजुङको राइनास नगरपालिका 9 साउने पानीमा अवैध रूपमा भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीद्वारा 2 जनालाई पक्राउ। तनहुँको बन्दीपुर 2 को थारूवासमा आयोजना गरिएको 9 गोरखाली कप 2083 गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिकालाई र श्रीलङ्कालाई हराउँदै महिला T20 एसिया कपको उपाधि भारतले जित्यो। अब समाचार विस्तारमा। आज गणेश चतुर्दशी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरेर ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ भने महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहितको अत्री, गौतम, भारद्वाज, जमदग्नी, त्यसै गरी वशिष्ठ, कश्यप र विश्वमित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेको, मूलपानी लगायतका देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्दशी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत दिएको पात्रमा उल्लेख छ। आइतबार दर खाएर तीज पर्व सुरु भएकोमा हिजो भदौ कृष्ण तृतीयामा व्रत बसेर पूजा उपासना गरिएको छ भने गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक भने भएको थिएन। आज सप्त ऋषिको पूजासँगै तीज पर्व समापन हुँदैछ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घर पझुङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिको तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तयार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले घर पझुङ
घोषणा पत्र जारी गर्नेछ भने गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बाढी प्रभावित क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरेर सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको छ। मन्त्री लम्सालले पूर्वाधार निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभयो। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्कालै वैकल्पिक सडक सञ्चालन तुइन र झुलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो। अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँले बताउनुभयो। यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन योजना बनाउन निर्माणमा समन्वय अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिसँग उहाँले आग्रह गर्नुभएको छ। प्रभावित क्षेत्रमा आउँदो मङ्सिरसम्ममा खानेपानी प्रणाली पुनर्स्थापना गरिनेछ। मन्त्री लम्सालले भन्नुभयो ती क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उहाँले जानकारी समेत दिनुभएको छ। यसै गरी भोटेकोसीको बाढीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर सडक खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जीओ टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरेर भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। परीक्षणका क्रममा अस्ति ग्यास बुलेटहरू पार गराइए पनि सडकमा ग्राभल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्रै नियमित दुईतर्फी यातायात खुलाइने सडक विभागले जनाएको छ। सडक योजनाका विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शम्भुराज नेपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायम रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्मै परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अगाडि बढाइने विभागले जानकारी दिएको छ। यसै बीच गएराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी भक्तपुरको चाङ्गु नारायणमा पनि 90 मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ भने आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी प्रदेशको पहाडी र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा बस्ने बासिन्दाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको हिजो बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउतले बताउनुभयो। संस्थापन पक्षले अस्ति केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनकामा कोही पनि नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहलकदमीकै लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाले गएको साउनदेखि 29 दिने राष्ट्रिय सम्मेलनको आयोजना गर्नु
भएको थियो भने सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मङ्सिर 21 23 गतिसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 19 गतिसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायम रहेको पार्टी स्रोतले जानकारी दिएको छ। यता नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले तयार पार्नुभएको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारे विवाद भएको थियो। महासचिव शङ्कर पोखरेलले प्रदेश लगायतका 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाउनु भएको छ। विवादपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभएको छ। 30 दिनमा हिजो सोमबार सुन चाँदीको भाव घटेको छ। हिजो सुन तोलामा 1200 रुपियाँले घटेको छ। सुन अस्ति सुन तोलाको 1200 रुपियाँले बढेको थियो भने नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार अस्ति सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकोमा हिजो घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको छ। यसै गरी चाँदीको भाव पनि घटेको छ। अस्ति चाँदी तोलामा 60 रुपियाँले बढेर तोलाको 4,660 रुपियाँमा कारोबार भएको चाँदी हिजो 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जन चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको संवैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले रिटमा विपक्षी बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा र तथा गतिविधिबारे कानुनी आधारसहित जवाफ पेश गर्न भनेको छ। विशेष गरेर रेटमा उठाएको एउटा महत्त्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जनी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो भन्ने विषय सोमबारको बहसमा मुख्य गरी उठाइएको थियो। बहसका क्रममा संविधानविद भीमार्जुन आचार्यले भन्नुभयो, यदि नेपाली सेनाले नै त्यसका लागि सहमति दिएको भने जङ्गी अड्डालाई लाज लाग्नुपर्छ। यसरी गैर सरकारी संस्था मार्फत सैन्य प्रकृतिको संगठन सञ्चालन र परिचालन गर्ने अनि त्यसमा राष्ट्रको सेनाले समेत सहमति दिने कुरा कल्पना गर्न पनि सकिन्न। उहाँले भन्नुभएको छ, यो भनेको राष्ट्रिय सुरक्षा, राष्ट्रको सार्वभौमिकता र अखण्डतालाई नै कमजोर बनाउनु हो। उहाँले भन्नुभएको छ, जवाफमा अधिवक्ता रामबहादुर रावलले भने कुनै समय सन्दर्भ वा परिस्थितिका आधारमा कुनै निकायले राय, परामर्श, सहमति वा निर्णय दिन सक्छ, तर त्यस्तो निर्णय निरपेक्ष रूपमा सधैँभरका लागि अटल अमर रहन भने सक्दैन। अदालतले न्यायिक परीक्षण र पुनरावलोकन गर्न सक्छ। अहिले विपदका बेलामा सैन्य प्रकृतिको पोसाकमा ग्रीन आर्मीको जुन उपस्थिति र परिचालन देखिएको छ यसले भ्रम सिर्जना गरेको छ, रावलले बहसमा थप्नु भएको छ। त्यसै गरी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलवाड गर्न नमिल्ने तर्क गर्नुभयो। नेपाली सेना बाहेक अरू कुनै पनि निजी वा गैर सरकारी तहका आर्मी राख्नु घातक हुन सक्ने उहाँको भनाइ रहेको थियो। रिट निवेदक पूर्णबहादुर साउदले भन्नुभयो,
यदि एउटा राष्ट्रमा एकभन्दा बढी सैन्य सङ्गठन हुन सक्छ र निजी तवरमा पनि यस्ता सङ्गठन परिचालन गर्न पाइन्थ्यो भने विगतमा माओवादी सेनाको विघटन र निशस्त्रीकरण किन गर्नुपर्थ्यो? श्रीमान उहाँले भन्नुभएको छ। प्रारम्भिक सुनाइपछि सर्वोच्चले ग्रिन आर्मी नेपालको नाम र गतिविधिमा तत्काल रोक लगाउन अन्तरिम आदेश दिन कि दिने कि नदिने भनेर छलफल गर्न दुवै पक्षलाई झिकाएको आदेश समेत गरिएको छ। बसमा रिट निवेदकहरू साम्बाराज अर्याल, त्यसै गरी गोविन्द राम परियार र विष्णुवर सिम थापाले पनि भाग लिनुभएको थियो। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा खटेको ग्रिन आर्मी नेपालका सदस्यहरू सैनिक शैलीको पोसाक, दर्जनी चिन्ह र संरचना सहित देखिएपछि यस संस्थाबारे प्रश्न उठेको थियो। गैर सरकारी संस्थाले राज्यका सुरक्षा निकायसँग मिल्दोजुल्दो सैनिक पहिचान प्रयोग गर्दा नागरिकमा भ्रम उत्पन्न हुने र राष्ट्रिय सुरक्षा समेत प्रभावित हुन सक्ने जिकिर रिटमा गरिएको छ। ग्रिन आर्मीलाई 35 दिनभित्र नाम परिवर्तन गर्न पत्रचार समेत गरिएको छ। यो संस्था विवादमा आएसँगै ग्रिन आर्मीलाई नाम परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले पत्रचार गरिसकेको छ। 35 दिनभित्र नाम परिवर्तन गर्न एक साता अगाडि नै गत सोमबार पत्र पठाएको छ। यसअघि यो संस्थाबारे गृह मन्त्रालयले छानबिन गरिरहेको थियो भने गृह मन्त्रालयले नाम परिवर्तनका लागि कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्रचार गरेको थियो। गृहको निर्णयअनुसार भन्दै रजिस्ट्रारले पनि ग्रिन आर्मीलाई नाम फेर्न पत्र पठाएको छ। आर्मी शब्द प्रयोग गरेर कम्पनी दर्ता भई सञ्चालनमा रहेको विषयमा नेपाल सरकार गृह मन्त्रालयको ध्यान आकर्षण भएको हुँदा नेपालको संविधान र प्रचलित कानुन विपरीत ग्रिन आर्मी नेपाल नामक कम्पनी दर्ता भएको देखिँदा त्यस्तो भएको कम्पनीको स्थापनालाई तत्काल प्रचलित कानुन अनुसार नै सबै प्रक्रिया पूरा गरेर यथाशीघ्र सुधार गरी सोको जानकारी उपलब्ध गराउनु हुन भन्ने व्यवहारको पत्र प्राप्त भएकोले नाम नियमावली र प्रबन्ध पत्रको उद्देश्य समेत कम्पनी ऐन 2063 बमोजिम पत्र प्राप्त भएको मितिले 35 दिनभित्र संशोधन गर्नुहुन अनुरोध छ। रजिस्ट्रार कृष्ण कुमारी श्रेष्ठद्वारा पठाउनु भएको पत्रमा भनिएको छ, यो संस्था 72 सालको भूकम्पपछि समाज कल्याण परिषदमा दर्ता भएको थियो। 78 साल साउनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले रक्षा मन्त्रालय मार्फत सेनालाई एउटा पत्र पठाएको थियो, जुन पत्रमा ग्रिन आर्मीले प्रयोग गर्ने पोसाकको सम्बन्धमा राय माग गरेको थियो। नेपाली सेनाले 78 साल साउन 7 गते पोसाक नेपालीसँग मिल्ने नदेखिएको उल्लेख गर्दै पत्रको जवाब दिएको थियो। तर त्यसको एक हप्तापछि सेनाले विभिन्न किसिमका संस्थाहरूले नेपाली सेनासँग मिल्दोजुल्दो पोसाकहरू प्रयोग गरिरहेको भन्दै ध्यान आकर्षण भएको पत्र पठाएको थियो। यसै गरी पछिल्लो समयमा पनि 3 महिना पहिले नगरपालिकाको पोसाक आएको विषयमा पनि पुनः सूचना निकाल्दै उनीहरूले प्रयोग गर्ने दर्जनी चिन्ह र पोसाकको विषयमा अनुगमन र निगरानी गर्नुपर्ने नेपाली सेनाले बताएको थियो। यो संस्थाका सल्लाहकारमा भने नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्व डिआइजी दुर्गानाथ भट्टराई, बागमती प्रदेशका प्याप्सनका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वातावरणविद अन्जु साहसिम र विद्यालय सञ्चालक महेन्द्र भट्टराई समेत रहनु भएको छ। गण्डकी प्रदेशमा पहिलो पटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा हिजोबाट सुरु भएको छ।

0: भयो। सेवा शुभारम्भका क्रममा भानु दुईका तोरण बहादुर अधिकारीलाई जग्गाधनी प्रमाण पत्र प्रदान गरिएको थियो भने नगर प्रमुख आनन्द त्रिपाठी, पालुङटा नगरपालिकाका प्रमुख विभव चिन्तन र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतकाले संयुक्त रूपमा जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गर्नुभएको थियो। मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिएकोमा नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु हुनु त्यसको व्यावहारिक कार्यान्वयनको महत्त्वपूर्ण चरण भएको बताउनु भएको छ। सेवा लिन जिल्ला धाउनुपर्ने, लामो समय कुर्नुपर्ने र प्रशासनिक झन्झट बेहोर्नुपर्ने बाध्यता हटाउन मद्दत गरेको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेशमा पहिलोपटक नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासन सेवा सुरु गर्न सफल भएकोमा भानु नगरपालिकालाई बधाई दिँदै मुख्यमन्त्री पाण्डेले स्थानीय तहबाट नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो। नगरपालिकाबाटै भूमि तथा जग्गा प्रशासन सेवा सुरु हुँदा खुसी लागेको उल्लेख गर्दै उहाँले सेवालाई दिगो र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। त्यसैगरी प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले नागरिकले राज्यबाट पाउने सेवा सहज, छिटो र पारदर्शी हुनु सुशासनका आधार भएको बताउनुभयो। भूमि तथा जग्गा प्रशासन सेवा पालिकाबाटै सुरु हुँदा सेवाग्राहीले एउटै कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्नेको अवस्थाको अन्त्य भएको उहाँले बताउनु भएको छ। त्यसै गरी उपप्रमुख उमा गौतमले स्थानीय सरकारले वास्तविक पहिचान नागरिकले पाउने सेवाको सहजता र समान व्यवहारबाट हुने बताउनु भएको छ। उहाँले प्रविधि मन्त्री सेवा प्रवाहसँगै मानवीय व्यवहारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको थियो। त्यसै गरी भानु नगरपालिकाका प्रमुख प्रशासक अधिकृत अमृत सिग्देलले भूमि तथा जग्गा सम्बन्धी सेवा स्थानीय स्तरबाटै उपलब्ध गराउने व्यवस्थाले सेवाग्राहीलाई ठूलो सहजता थपेको बताउनु भएको छ। त्यसै गरी गोर्खाको पालुङटा नगरपालिकाका प्रमुख विभव चिन्तनले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुँदा नागरिकले भोग्दै आउनु आएका समय, खर्च र प्रशासनिक झन्झट कम हुने बताउनु भयो। उहाँले नगरपालिकाबाट सेवा दिने अभ्यासलाई प्रभावकारी बनाउन स्थानीय तहबीच अनुभव आदान प्रदान र सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। साथै उहाँले संघीय र प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा भने चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो। पालुङटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले पालिकाबाट सेवा उपलब्ध हुने व्यवस्थाले संघीयताको प्रत्यक्ष अनुभूति नागरिकलाई भएको बताउनु भएको छ भने पालुङटा नगरपालिकाले पनि असोज 1 गतेदेखि भूमि तथा जग्गा प्रशासन सेवा सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनु भएको छ। भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्र प्रसाद पौडेलले भूमि प्रशासन सम्बन्धी सेवा नागरिकको नजिक पुर्याउँदा सेवा प्रवाह थप सहज र प्रभावकारी हुने बताउनु भएको छ। सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक तथा प्राविधिक सहजीकरणका लागि कार्यालयले समन्वय गर्ने उहाँले बताउनु भएको छ। नापी कार्यालय तनहुँका प्रमुख विशाल थापाले भूमि प्रशासन सेवासँग सम्बन्धित नाप जाँच तथा प्राविधिक काममा आवश्यक समन्वय र सहजीकरण गरिने जानकारी दिनुभयो। भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको बताउनु भएको छ। नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष ईश्वर घिमिरेले स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नगरवासीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। गण्डकी प्रदेशमा लमजुङ स्थित मध्य नेपाल नगरपालिका र गोर्खाको पालुङटार नगरपालिकाले पनि पालिकाबाटै भूमि तथा जग्गा प्रशासन सेवा सुरु गर्ने तयारी गरिरहेका छन् भने पालुङटार नगरपालिकाले असोज 1 गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको छ। नेपाल सरकारको 2083 साल वैशाख 10 गतेको निर्णयअनुसार स्थानीय तहबाटै भूमि तथा जग्गा प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्दै भानु नगरपालिकाले गण्डकी प्रदेशमा पहिलो पटक यस्तो सेवा सुरु गरेको हो। समाचारमा पालो भएको छ एकैछिन विश्रामको।
1: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
2: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
1: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
2: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

0: क्रुसियनले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची एकमा सूचीकृत गरेको छ।
1: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
0: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।

0: extreme energy drink.
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआइभी भइस रे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त।
3: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
3: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराउ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
4: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश।
7: डेंगु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेंगु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टेस नामको लामखुट्टेको टोकाइले डेंगु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्न अनुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्नी तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
3: स्वास्थ्य शाखा, भानु नगरपालिकाको जनहितमा जारी सन्देश।
8: साप्ताहिक हाट बजार सञ्चालन हुने सम्बन्धी सूचना: भानु नगरपालिका वडा नम्बर 1 सासबुटी तनहुमा अबदेखि प्रत्येक हप्ताको शुक्रबार नियमित रूपमा हाट बजार सञ्चालन हुनेछ। समय दिउँसो 1 बजेदेखि 7 बजेसम्म। हाट बजारमा ताजा तरकारी, फलफूल, मह तथा मौरीजन्य उत्पादन, पशु पंक्षी तथा दुग्धजन्य सामग्री, स्थानीय कुखुरा तथा अन्डा, जौखो, नाङ्लो तथा विभिन्न हस्तकलाका सामग्रीहरू खरिद बिक्रीको लागि उपलब्ध हुनेछ। किसान तथा उत्पादक महानुभावहरूलाई आफ्नो उत्पादनहरू हाट बजारमा ल्याई बिक्री वितरण गर्न तथा उपभोक्ताहरूलाई ताजा र स्थानीय उत्पादन खरिद गरी स्थानीय किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क अध्यक्ष अर्जुन अली 98467211।
0: उपाध्यक्ष उजेली गुरुङ, मोबाइल नम्बर 97011 5595 57, सचिव राजेन्द्र नेउपाने, मोबाइल नम्बर 9840903080 51, कोषाध्यक्ष रामबहादुर पिक, मोबाइल नम्बर 9914184090, ज सह सचिव अमृता गुरुङ, मोबाइल नम्बर 9806596720, आयोजक भानु साजबुजे हाट बजार समिति भानु नगरपालिका वडा नम्बर 1 साजबुजे तनहुँ, सहयोगी संस्था भानु नगरपालिका कृषि विकास शाखा तनहुँ, स्वस्थ कृषि समृद्ध समाज हाट बजार विकासको हाम्रो आवाज।
2: केहीको विश्रामपछि यहाँलाई पुनः स्वागत छ। अब भने बाँकी खबर प्रसङ्ग। चाडपर्व नजिकिँदै गर्दा कृत्रिम अभाव, मूल्य वृद्धि र कालोबजारी रोक्न सरकारले चिनी आपूर्तिका लागि साल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मा दिएको छ। तर गोर्खामा यी दुवै सरकारी व्यापारिक निकायले चिनी आपूर्ति नगर्दा उपभोक्ताहरू भने महँगो मूल्य चुकाउन बाध्य छन्। चाडपर्व नजिकिसँगै सरकारले बजारमा चिनीको सहज आपूर्तिको लागि साल ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 1% मात्रै भन्सार सहुलियतमा 25,000 टन चिनी आयात गर्ने निर्णय गरेको छ। सरकार निर्णय गरेको 10 दिन बितिसक्दा पनि भन्सार सहुलियतको चिनी गोर्खामा पुग्न नसकेको हो। सहुलियतको चिनी नआउँदा प्रति किलो 115 रुपियाँमा किनबेच हुने गरेको चिनीलाई गोर्खाका उपभोक्ताहरू 140 रुपियाँ तिर्न बाध्य छन्। चिनीको अन्तर्राष्ट्रिय बजारमा भाव बढेकाले नेपालमा पनि बढेको गोर्खा बिजनेस सेन्टरका मानकाजी श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार खुद्रा पसलमा पुग्दा प्रति किलो 25 रुपियाँका दरले भाउ बढेर पुग्छ। बजारमा कसैले प्रति किलो 135, कसैले प्रति किलो 140 रुपियाँ बेच्ने गरेको उहाँले बताउनुभयो। गोर्खामा साल ट्रेडिङका 2 जना अधिकृत विक्रेता छन्। आफूले चिनी ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति ल्याइसकेको अधिकृत विक्रेता प्रकाश चन्द्र श्रेष्ठले बताउनु भएको छ। त्यसै गरी तर आफूले अध्ययन र सरसल्लाह गर्न बाँकी नै रहेको साल ट्रेडिङका अर्का अधिकृत विक्रेता अध्याय जोशीले बताउनु भएको छ। अधिकृत विक्रेता तथा थोक विक्रेताहरू बीच सरसल्लाह चलिरहँदा तीज पर्व भने सकिएको छ।

0: लमजुङमा राइनस नगरपालिकामा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा प्रहरीले त्यहाँका स्थानीयलाई पक्राउ गरेको छ। लमजुङको राइनास नगरपालिकामा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी समेत दिएको छ। लमजुङको राइनास नौको साउने पानीमा अवैध रूपमा भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गोप्य सूचनाका आधारमा भदौ 27 गते साँझ करिब 5 बजे इलाका प्रहरी कार्यालय भोटेडारबाट प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको कमान्डमा खटिएको 5 जनाको टोली र प्रहरी चौकी तारको घाटबाट प्रहरी हलदार राम बाबु बस्नेतको कमान्डमा खटिएको 2 जनाको संयुक्त टोलीले साउने पानी स्थित 57 वर्षीय प्रेम विनोद कामी विश्वकर्माको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले भरुवा बन्दुक बनाउन तयार गरिएको बन्दुकको बटको आकार भएका 5 काठको 5 थान बरामद गरेको जनाएको छ। ती काठको लम्बाइ 2 फिट 8 इन्च भएको प्रहरीले जनाएको छ। त्यसै गरी ट्रिगर गार्ड र बट मात्रै भएको ब्यारेल नभएको पुरानो भरुवा बन्दुक 4 थान ट्रिगर गार्ड र ब्यारेल जडान नभएको पुरानो भरुवा बन्दुकको बट 4 थान तथा भरुवा बन्दुकमा प्रयोग गरिने फलामको ब्यारेल 10 थान बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी घटनामा संलग्न भएको आरोपमा राइनस नौको साउने पानी बस्ने 43 वर्षीय दिलबहादुर विका र 57 वर्षीय प्रेम विनोद कामी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याएर हतहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको प्रहरीले जानकारी समेत दिएको छ। लमजुङकै चितीमा आयोजना गरेको छेलो प्रतियोगितामा दुर्दीका असीम गुरुङ प्रथम भएका छन् भने दुधपोखरीका आकाश द्वितीय भएका छन्। 2011 चिती तिलारमा स्थानीय युवाहरूको पहलमा आयोजना गरेको छेलो प्रतियोगितामा दुर्दी गाउँपालिका 5 को 5 छक लप्सी बोर्डका असीम गुरुङ प्रथम हुनुभएको छ। प्रतियोगितामा दुधपोखरीका आकाश गुरुङ द्वितीय हुनुभयो। यस वर्ष भोटेकोसी बाढीका कारण सिर्जित भएको विशेष परिस्थितिकालाई मध्यनजर गर्दै वडा तथा स्थानीय स्तरबाट कुनै विशेष कार्यक्रमको आयोजना नगरिएको बताइएको छ। दुःख विपदको यस घडीमा संयमित रूपमा पर्व तथा कार्यक्रम मनाउनु उचित ठानेर यस वर्ष कार्यक्रम नगरिएको आयोजक पक्षले जानकारी दिएको छ। यसैबीच पर्यटन व्यवसायी धावा गल्जन लामाले रसुवाको बाढीमा परेर बेपत्त भएका लाप्राका पीडित परिवारलाई राहत सहयोग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका चुनौरी गाउँ कार्य समितिका सभापति समेत रहेका लामाले आइतबार पीडित परिवारलाई 2,16,111 रुपियाँ सहयोग गर्नुभएको बताइएको छ। यसैबीच नेपाल शिक्षक सङ्घ तथा नेपाल ट्रेड युनियन काङ्ग्रेससँग आबद्ध अधिकारी परिवारकी माता स्वर्गीय देवी माया अधिकारीको स्वर्गीकरण भएको 7 दिन श्रद्धाञ्जली तथा समावेदना सभा गरिएको छ। लमजुङको दोर्दिएको लामी सहरा स्थित अधिकारी निवासमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली तथा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समावेदना व्यक्त गरिएको छ। तनहुँका आँबुखरिन गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा बाढीपछिको अवस्थाबारे छलफल गर्नुभएको छ। बैठकमा अध्यक्ष चुमानले आँबुखरिन गाउँपालिका वडा नम्बर 4, 5, र 6 को खुला किनारमा बसोबास गर्ने नागरिकको वर्तमान अवस्था, बाढीबाट प्रभावित क्षेत्रको समस्या तथा आवश्यकता, राहत पुनर्स्थापना र पूर्वाधार निर्माणका विषयमा जानकारी गराउनु भयो। त्यसै गरी पुल तथा क्षतिग्रस्त पूर्वाधारको अवस्था र पुल चोक घुमाउने हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक राजमार्ग निर्माणको विषयमा समेत छलफल गर्ने अवसर मिलेको अध्यक्ष चुमानले बताउनुभयो। बैठकमा बाढीपछिको पुनर्निर्माण तथा प्रभावित नागरिकको समस्या समाधानका लागि आवश्यक पहलका विषयमा समेत ध्यानाकर्षण गराइएको चुमानले जानकारी दिनुभएको छ। यसै गरी मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको 83 जन्म जयन्ती गरिएको छ। नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशको आयोजनामा मगर भाषाका आदिकवि सुबेदार रेखबहादुर सारु मगरको 83 जन्म जयन्ती तथा पुरस्कार अर्पण तथा श्रेष्ठ सम्मान कार्यक्रम पोखरामा गरिएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको साझा सवालमा आयोजना गरिएको कार्यक्रम नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्ग बहादुर आले मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपाने प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। र तनहुँको बन्दीपुर दुईको थारूवासमा आयोजना गरेको बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिको 9 गोरखाली जीवाईसी कप 2083 गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनाश गाउँपालिका 6 जितेको छ। आयोजक गोरखाली युवा क्लब बन्दीपुर 4 भूमर्से उपविजेता बनेको छ। सोमबार हिजो हरितालिका तीजको दिन सम्पन्न फाइनल खेलमा हरिनाश 6 आयोजक गोरखाली युवा क्लबलाई बेस्ट अफ 5 खेलमा लगातार 3 सेटमा पराजित गर्दै उपाधि जितेको हो। यसैगरी तृतीय स्थानका लागि भएको खेलमा सेराटार युवा क्लब बन्दीपुरले मिलिजुली युवा क्लब खुवारेलाई जितेको छ। 5 सेटसम्म चलेको खेलमा पहिलो सेट र दोस्रो सेट सेराटारले जितेको थियो भने तेस्रो चौथो सेट मिलिजुलीका आफ्नो पक्षमा पारेको थियो। निर्णायक 5 सेटमा जित निकाल्दै सेराटारले तृतीय स्थान हासिल गरेको हो। प्रतियोगितामा पहिलो हुने हरिनाश 6 1,01,111 रुपियाँ, द्वितीय हुने आयोजक गोरखाली युवा क्लबले 51,111, तृतीय हुने सेराटार युवा क्लबले 31,111 रुपियाँ नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा सेराटार युवा क्लबका सुगम सुनार उत्कृष्ट सटर घोषित भए। गोरखाली युवा क्लबका सङ्गीत मानन्दर उत्कृष्ट क्लिन अट्र्याक्टर, सुभाष थापा उत्कृष्ट डिफेन्डर र सुशील खड्का उत्कृष्ट स्पाइकर घोषित भए। त्यसै गरी उत्कृष्ट टिम कोचमा बिके गुरुङ र उत्कृष्ट खेलाडी विकल थापा घोषित हुनुभयो। प्रतियोगिताका क्रममा गोर्खाली युवा क्लबका पूर्व अध्यक्ष स्वर्गीय एम बहादुर थापाकी छोरीलाई 20,000 आर्थिक सहयोग समेत प्रदान गरिएको थियो। समापन कार्यक्रममा प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङले गाउँ स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभएर युवाको क्षमता विकास र अनुशासनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ। त्यसैगरी नेपाल मगर सङ्घका उपमहासचिव सिद्धान्त गर्जा मगरले गाउँ गाउँमा हुने खेलकुद गतिविधिले युवालाई सकारात्मक क्षेत्रमा जोड्नुका साथै स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। वडा नम्बर बन्दीपुर 3 वडाध्यक्ष परमेश्वर भट्टराईले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तह, क्लब र समुदाय बीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश्यबहादुर गुरुङले खेलकुद प्रतियोगिताले गाउँको पहिचान र पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा वक्ताहरूसँगै बन्दीपुर 2 अध्यक्ष तिलक बहादुर कुमारले विभिन्न संस्थाका प्रतिनिधि, स्थानीय खेलकुद प्रेमी लगायतका पनि उपस्थित रहेको थियो भने कार्यक्रम गोरखाली युवा क्लबका अध्यक्ष बुद्धि थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सुदिन पौडेलले गर्नुभएको थियो। र भारतले साबेक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफाली वर्माले 39 बलमा 68 रन बनाएका थिए। 184 रनको लक्ष्य पछाएको श्रीलङ्काले सुरुवातदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलङ्काको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। कप्तान चामारी ले सर्वाधिक 36 रन बनाएका थिए। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। हामी समाचारको अन्त्यमा आइपुगेका छौँ। समाचार सक्नु पूर्व समाचारका मुख्य शीर्षकहरू पुनः एकपटक। आज गणेश चतुर्दशी र ऋषि पञ्चमी पर्व मनाइँदै मुस्ताङमा आजदेखि घर पछ्यौँ जलवायु सम्मेलन सुरु हुँदै विवादमा परेको ग्रीन आर्मी नेपालको संवैधानिकतालाई लिएर सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग। गण्डकी प्रदेशमा पहिलो पटक भानु नगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु। धादिङको कृष्णभीर सडक असोज 1 दुईतर्फी रूपमा खुलाउने तयारी। सरकारी सहुलियतको चिनी नआउँदा गोर्खाका उपभोक्ता चर्को मूल्य तिर्न बाध्य। लमजुङको राइनास नौको साउने पानीमा अवैध रूपमा भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीद्वारा दुईजनालाई पक्राउ। तनहुँको बन्दीपुर दुईको थारुवासमा आयोजना गरिएको नौ गोर्खाली गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका छले जित्यो र श्रीलङ्कालाई हराउँदै महिला टी ट्वेन्टी एसिया कपको उपाधि भारतले जित्यो। यसका साथै बिहानको बन्दीपुर समाचार अहिलेलाई सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: दिगो जीवनको स्वस्थ सुरुवात प्रभावकारी स्तनपानको लागि सबैको साथ विश्व स्तनपान सप्ताह 2026 स्तनपान जति सक्दो चाँडो नवजात शिशु जन्मिएको पहिलो एक घन्टा भित्र सुरु गर्नु पर्दछ। आमाको स्तनबाट सुरुमा आउने पहिलो बाक्लो दुध बिगौती दुध हो। यसले विभिन्न रोगहरूबाट बचाउन नवजात शिशुको लागि पहिलो खोपको रूपमा काम गर्दछ। स्तनपानले गर्दा शिशुका विविध अनुभूतिहरू जस्तै स्पर्श, स्वाद, दृष्टि, गन्ध, श्रवण उत्तेजित गर्दछ। दिमाग विकास गर्न, शरीरको वृद्धि र विकासमा मद्दत हुन्छ। नवजात शिशुलाई स्तनपान गराउनु अघि कुनै पनि तरल पदार्थ, मह, चिनी, पानी आदि वा फर्मुला दुध वा अन्य शिशु आहार केही पनि दिनु हुँदैन। बोतलको प्रयोग गरी दुध खुवाउनु हुँदैन। आमाले जति स्तनपान गरायो सोही अनुसार दुध उत्पादनमा मद्दत गर्दछ। स्तनपान गराउनाले आमालाई पाठीघरको क्यान्सर र स्तन क्यान्सरबाट बचाउँदछ भने यसले परिवार नियोजनको रूपमा पनि काम गर्दछ। शिशुलाई पहिलो 6 महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ। अरू केही खुवाउनु पर्दैन। पानी पनि खुवाउनु पर्दैन। आमाको दुध मात्र खुवाए पुग्छ। बालबालिकालाई 6 महिना पुरा भएपछि पूरक खानाको साथ साथै कम्तीमा 2 वर्षको उमेरसम्म निरन्तर स्तनपान गराउनु पर्दछ। शिशुले दुध मागेको हरेक पटक माग अनुसार दिनमा कम्तीमा 10-12 पटक स्तनपान गराउनु पर्दछ। स्तनपान सम्बन्धी उचित परामर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्। विश्व स्तनपान सप्ताह 2026 को सन्दर्भमा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङद्वारा जनहितमा जारी सन्देश।
2: आइभीएफ ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि आइभीएफ मात्र गर्नुभन्दा एडभान्स आइभीएफ आइसीएसआई नै रोजौ।
3: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइभीएफ आइसीएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइभीएफ आइसिएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
2: साथै आइभीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
3: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
2: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जंगलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
1: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
0: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
1: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची एकमा सूचीकृत गरेको छ।
1: नेपालमा चितुवा लगायतका अन्य जंगली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
0: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
2: सुनेका छौ, हाम्रो गाउँको रमेशलाई त एसआइभी भएछ रे नि।
3: ए हो र, त्यसो भए त उसँग बस्न, हात मिलाउन पनि डर हुने भयो अब त।
4: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
2: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
4: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
0: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराऊ। समयमै थाहा पाएमा उपचार सम्भव र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
0: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबीद्वारा जनहितमा जारी सन्देश।
7: टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी, खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चा टुनी खेल तनहु। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिन 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
9: हामी कहाँ गुणस्तरीय ढलनका लागि RMC कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुँको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रीट प्राली आबु दुई मार्की चोक तनहु प्रोपाइटर कोपिलाल गुरुङ मोबाइल नम्बर 9855252 र 9800285562।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9855-63-006-065-580-76 580-289।
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0065-520-004, 98-400।

0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0965802929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
3: सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
4: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
5: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
6: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
3: थ्याङ्क यू बाबा।
6: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
0: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
7: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार, तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168, 9805851626।
8: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
3: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
8: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
3: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
9: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
10: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
11: प्रोप्राइटर विनोद सुनार, मोबाइल 9831349505 र 9161695850।
12: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
13: ढकाल हार्डवेयरमा।
12: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
13: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर, डुम्रे बजारमा।
0: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
14: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
0: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
11: अब बन्छ घर तपाईँले सोचे जस्तै।
15: त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
14: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
16: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
17: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँझ बुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँझ बुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
18: प्रोपाइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845946952, फोन नम्बर 0658501169।
14: होम डेलिभरीको पनि सुविधा रहेको छ।
18: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोपाइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658080084, मोबाइल नम्बर 9847980003, 9458946952।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
19: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि?
19: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
17: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहु, सम्पर्क नम्बर 9460000178।
14: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
17: सम्पर्क नम्बर 0658080170 र 0658080287।
20: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ।
21: पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
8: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
21: के भयो र गुरु?
8: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
21: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
8: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
17: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोपाइटर प्रमोद कुमार, सम्पर्क 9560 42576, 9813 131 91।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

नमस्कार, कार्यक्रम तपाईँको आजमा स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्जमा 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम तपाईँको आजमा, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना हामी प्रस्तुत गर्नेछौँ। आज मिति 2083 साल भाद्र महिनाको मङ्गलबार, सेप्टेम्बर 15 2026। आजको राशिफलबाट सबैभन्दा पहिले मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ काममा समान उत्साह बढ्ने छ। आमदानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको महत्त्वपूर्ण कुरा उठ्ने छ। थकानलाई व्यवस्था नगर्नुहोला। तपाईँको लागि आजको शुभ रङ केसरी हो भने शुभ अङ्क 4 रहेको छ। वृष राशि हुनेहरूको लागि धेरै समयदेखि रोकेका योजना फेरि चलामान हुनेछ। कारोबारमा विश्वासिलो व्यक्तिसँग भेट हुनेछ। घरमा सामान परिवर्तन गर्न वा थप गर्ने सोच भन्नेछ। खर्च गर्दा आवश्यकतालाई पहिलो स्थान दिनुहोला। तपाईँको लागि आजको शुभ रङ हरियो हो भने शुभ अङ्क 7 रहेको छ। मिथुन राशि हुनेहरूको लागि कुराकानीबाट एउटा जटिल विषय सहज भन्नेछ। कामको सिलसिलामा नयाँ व्यक्तिसँग परिचय हुनेछ। बधाई वा सिप सिक्ने रुचि हुनेछ। अनलाइन कारोबार गर्दा वितरणमा ध्यानपूर्वक जानुहोला। तपाईँको लागि आजको शुभ रङ निलो हो भने शुभ अङ्क 3 रहेको छ। कर्कट राशि हुनेहरूको लागि आफ्नो मानसिक आवश्यकतामा ध्यान जानुहोला। सँगै घरमा आफ्नो सँगै सानो जङ्ग भेट वा भेटी वातावरण सहज बन्न सक्छ। सँगै पैसाको विषयमा बजेटतर्फ ध्यान दिनु राम्रो हुनेछ। भोजमा धेरै चिलो नखानुहोला। तपाईँको लागि आजको शुभ रङ सेतो हो भने शुभ अङ्क 7 रहेको छ। सिंह राशि हुनेहरूको लागि जिम्मेवारी सम्हाल्न अरूको सहयोग प्राप्त हुनेछ। व्यवसायमा आफ्नो नामसँगै विश्वास जगाउने अवसर रहेको छ। सामाजिक कार्यक्रममा सम्मान पाउने स्थिति बन्न सक्छ। शरीरलाई धेरै थकान कामबाट पनि जोगाउनु होला। तपाईँको लागि आजको शुभ रङ सुन्तला हो भने शुभ अङ्क 1 रहेको छ। कन्या राशि हुनेहरूको लागि व्यवस्थित ढङ्गले अघि बढ्न सहज हुनेछ। कामको नयाँ तरिकाले सिक्ने मौका पाइनेछ। आवश्यक कामकाज सुरक्षित राख्नुहोला। समयमा भोजन गर्दा शरीर हलुका रहनेछ। तपाईँको लागि आजको शुभ रङ पहेँलो हो भने शुभ अङ्क 6 रहेको छ। तुला राशि हुनेहरूको लागि मिलनसार व्यवहारले नयाँ सम्बन्ध जोड्नेछ। कसैसँग भएको पुरानो असमझदारी हुनेछ। सँगै साथीभाइसँगको रमाइलो भेटघाटको योग रहेको छ। तपाईँको लागि आजको शुभ रङ फिक्का गुलाबी हो भने शुभ अङ्क 3 रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि धन सम्बन्धी निर्णय गर्दा गोप्य विवरण बाहिर नदिनुहोला। काममा तपाईँको सुझावको प्रशंसा हुनेछ। पुरानो सम्पर्कबाट भने आवश्यक सहयोग जुट्न सक्छ। पेटमा अस्वस्थता भए पनि खानपानमा सरल राख्नुहोला। तपाईँको लागि आजको शुभ रङ बैजनी घाटा हो भने शुभ अङ्क 9 रहेको छ। धनुराशि हुनेहरूको लागि नयाँ ठाउँ जाने अवसर उत्साह थप्नेछ। यात्रा गर्दा जोडिएको काममा फाइदा रहनेछ। साथीभाइसँगको योजना तपाईँको आकर्षित हुनेछ। बाटोमा हतार नगर्नुहोला। तपाईँको लागि आजको शुभ रङ आकाशी हो भने शुभ अङ्क 5 रहेको छ। मकर राशि हुनेहरूको लागि धैर्यपूर्वक गरेको मेहनत नतिजा राम्रो देखिनेछ। आर्थिक पक्ष दीर्घकालीन योजना बनाउन राम्रो रहनेछ। अनुभवी व्यक्तिको सल्लाहबाट भने फाइदा लिन सकिनेछ। तपाईँको लागि आजको शुभ रङ खैरो हो भने शुभ अङ्क 8 रहेको छ। कुम्भ राशि हुनेहरूको लागि नयाँ विचारले काम गर्ने शैली परिवर्तन आउन सक्छ। प्रविधिसँग सम्बन्धित काममा स्वस्थता आउनेछ। सामाजिक सम्पर्क बढ्नेछ। व्यक्तिगत निर्णयमा आफ्नो प्राथमिकता नछोड्नुहोला। तपाईँको लागि आजको शुभ रङ समुद्र निलो हो भने शुभ अङ्क 4 रहेको छ। अन्तिम मीन राशि हुनेहरूको लागि सेवामूलक काममा सहभागी हुने अवसर मिल्नेछ। खर्चको विषयमा भावनाभन्दा पनि आवश्यकता हेर्नुहोला। कलासँगै सङ्गीतको क्षेत्रमा मनलाई शान्त बनाउनेछ। आरामको समयले व्यवस्था नगर्नुहोला। तपाईँको लागि आजको शुभ रङ बैजनी हो भने शुभ अङ्क 7 रहेको छ। यो त रह्यो तपाईँको राशिफल। राशिफलले जस्तो भने पनि तपाईँ आफ्नो भाग्यभन्दा पनि कर्ममा धेरै विश्वास गर्नुहोला भन्दै जति पनि आज हजुरहरूको जन्मदिन परेको छ, जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै कार्यक्रम तपाईँको आजबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, कार्यक्रम खबर पत्रिकामा स्वागत छ तपाईँले। हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्ज 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आजको पहिलो खबर लिएको छु बालबालिकामा गरिने लगानी राष्ट्रको सुखोत्त भविष्यको लागि रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ भन्ने शीर्षकमा उज्यालो अनलाइन .com खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखोत्त भविष्यको लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवसको अवसर पारि शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान संरक्षणसँगै प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक शिक्षक जनप्रतिनिधि राष्ट्र सेवक नागरिक समाज विकास साझेदारी सञ्चार जगत तथा सम्पूर्ण सरकारप्रति पनि सम्मान व्यक्त गरिएको छ। यस वर्ष भने बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नारासाथ दिवस मनाएको हो। यस वर्षको नाराले बालबालिकामा वर्तमान सुरक्षित अधिकार सम्पन्न भएर मात्रै बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहना सँगै गहन सत्यतालाई जोड दिन पनि प्रधानमन्त्री बालेन्द्र शाहले उल्लेख गर्नुभएको थियो। धादिङको शिविरमा असोसे गतेदेखि दुईतर्फी गाडी खुलाउने तयारी भन्ने शीर्षकमा उज्यालो अनलाइन .com खबर छापिएको छ। भटेकोशी बाढीको कारणले कटान गरिएको पारेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्गको कृष्ण भेली खण्ड आउँदो असोज 1 गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइएको छ। बाढीसँगै पहिरोले सडकको तल्लो भाग बनाएपछि नेपाल टेक्निकल सोसाइटी विज्ञहरूसँगको परामर्शसँगै भित्तातर्फ नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षण रूपमा ग्यास बुलेट, अस्ति भने परीक्षणको रूपमा भने ग्यास बुलेट पार गराए पनि सडकमा ग्राभेल बिछाउनेसँगै सतहगत निकासको काम बाँकी नै रहेको र असोज 1 गतिदेखि नियमित दुईतर्फे खुलाउने तयारी भइरहेको पनि विभागले जानकारी दिएको छ। आज गणेश चतुर्थी सँगै ऋषि पञ्चमी पर्व मनाइदिए भन्ने शीर्षकमा उज्यालो अनलाइन .com खबर छापिएको छ। आज गणेश चतुर्थी सँगै ऋषि पञ्चमी पर्व मनाइदिएछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिमीको पूजा आराधना गरी मनाइनेछ। महिलाहरूमा आज बिहानै उठेर नजिकको नदी तलाउ खोलासँगै पोखरीमा गई स्नान गर्ने चलन रहेको छ। स्नानमा अरू धासेदको आत्री गौतम भारद्वार त्यस्तै गरी जगदिन र वशिष्ठ काश्यप र विश्वास पितृको पूजा गरिन्छ भने जसलाई ऋषि पञ्चमी पूजा पनि भन्ने गरिन्छ। सप्तमी ऋषि पूजाको गर्ने भएकाले पनि आज पञ्चमीलाई ऋषि पञ्चमी भन्ने पनि गरिन्छ। आज काठमाडौँको टेकु मलपानी लगायतको क्षेत्रमा त्यस्तै गरी मन्दिरमा पूजाआजा गरी श्रद्धालु महिलाहरू भक्तजनहरूको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थीसँगै ऋषि पञ्चमी पर्व एकै दिन परेकाले पनि परेको नेपाल पञ्चायत निर्णायक समितिले भने स्वीकृत गरेको पनि पात्रमा उल्लेख गरिएको छ। त्यस्तै गरी अस्ति आइतबारसँगै दरखाने दिन र पर्व सुरु भएको हिजो भदौ शुक्ला तृतीय पूर्व बसी पूजासँगै उपासना गरिन्छ भने गएको भाद्र 10 गते रसुवामा आएको भोटेकोशी बाढीको कारणको पीडाले पनि विगतको वर्षमा जस्तो यस वर्ष त्यसको रौनक पनि थिएन। आजलाई खबर पत्रिका यति नै। खबर पत्रिकाबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर दमौली तनहुँ। सम्पर्क नम्बर 0965906998560 र 98560-24528।
3: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्नी तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौँ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौँ। घर वरिपरि भएको खाल्टाखुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टाखुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौँ। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौँ। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौँ। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
4: जिल्ला स्वास्थ्य कार्यालय तनहुँ।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: दिगो जीवनको स्वस्थ सुरुवात प्रभावकारी स्तनपानको लागि सबैको साथ विश्व स्तनपान सप्ताह 2026। स्तनपान जति सक्दो चाँडो नवजात शिशु जन्मिएको पहिलो एक घन्टा भित्र सुरु गर्नु पर्दछ। आमाको स्तनबाट सुरुमा आउने पहिलो बाक्लो दुध बिगौती दुध हो। यसले विभिन्न रोगहरूबाट बचाउन नवजात शिशुको लागि पहिलो खोपको रूपमा काम गर्दछ। स्तनपानले गर्दा शिशुका विविध अनुभूतिहरू जस्तै स्पर्श, स्वाद, दृष्टि, गन्ध, श्रवण उत्तेजित गर्दछ। दिमाग विकास गर्न, शरीरको वृद्धि र विकासमा मद्दत हुन्छ। नवजात शिशुलाई स्तनपान गराउनु अघि कुनै पनि तरल पदार्थ, मह, चिनी, पानी आदि वा फर्मुला दुध वा अन्य शिशु आहार केही पनि दिनु हुँदैन। बोतलको प्रयोग गरी दुध खुवाउनु हुँदैन। आमाले जति स्तनपान गरायो सोही अनुसार दुध उत्पादनमा मद्दत गर्दछ। स्तनपान गराउनाले आमालाई पाठीघरको क्यान्सर र स्तन क्यान्सरबाट बचाउँदछ भने यसले परिवार नियोजनको रूपमा पनि काम गर्दछ। शिशुलाई पहिलो 6 महिनासम्म स्तन पान मात्र गराउनु पर्दछ। अरू केही खुवाउनु पर्दैन, पानी पनि खुवाउनु पर्दैन। आमाको दुध मात्र खुवाए पुग्छ। बालबालिकालाई 6 महिना पुरा भएपछि पूरक खानाको साथ साथै कम्तीमा 2 वर्षको उमेरसम्म निरन्तर स्तनपान गराउनु पर्दछ। शिशुले दुध मागेको हरेक पटक माग अनुसार दिनमा कम्तीमा 10-12 पटक स्तनपान गराउनु पर्दछ। स्तनपान सम्बन्धी उचित परामर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्। विश्व स्तनपान सप्ताह 2026 सन्दर्भमा
2: पालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सुर्तिजन्य पदार्थ सेवन र बेचबिखन सम्बन्धी सार्वजनिक सूचना।
3: स्वास्थ्य जीवनका लागि कानुन पालना गरौँ, सुर्तिजन्य पदार्थबाट आफू र अरूलाई जोगाऊ।
1: सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध छ।
3: घर तथा निजी सवारी साधन भित्र अरूलाई असर पर्ने गरी धुम्रपान नगर्नु हो।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वा वितरण नगर्नुहोस्।
3: गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण वा निशुल्क उपलब्ध नगराउनुहोस्।
1: चुरोट, बिडी वा सिगार, फुटकर अथवा एकैकोटा बिक्री नगर्नुहोस्।
3: सुर्तिजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट तथा प्रदर्शन नगर्नुहोस्।
1: इन्टरनेट वा अनलाइन माध्यमबाट सुर्तिजन्य पदार्थ बिक्री तथा वितरण नगर्नुहोस्।
3: सुर्तिजन्य पदार्थको ब्रान्ड प्रचार प्रसार तथा विज्ञापन नगर्नुहोस्।
1: सुर्तिजन्य पदार्थ बिक्री वितरणको लागि सम्बन्धित निकायबाट अनुमति पत्र अनिवार्य लिनुहोस्।
3: कसैले पनि शिक्षण संस्था तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटर भित्रको घर पसलबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन।
1: यस सम्बन्धी कार्य गर्नु गराउनु कानुनी रूपमा दण्डनीय कार्य हो। कसैले गरे गराएमा कानुन बमोजिम कारवाही हुनेछ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँ।
4: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
5: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन। अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
4: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चलाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
5: ए हो र, त्यसो भए म आजै गइहालेँ।
1: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, दुई लिटर पाँच लिटर सोह्र लिटर अठार लिटर बिस लिटर को विषादी सर्कने स्पेयर पम्प नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग दाँते औजार नौ र एघार मुखी टनेल प्लास्टिक हरियो नेट जाली काट छाट गर्ने कैची सिकेसर बाँस काट्ने आरा मोहनी पासो च्यापच्यापे पासो कृषि चुना पोल्ट्री चुना रिनोइड बोर्डो पेस्ट कौशी खेतीका सामग्रीहरू कोकोपेट ग्रो ब्याग गमलाहरू अर्ग्यानिक मल गडौली मल जैविक मल सानो साइजको कुटो झारपात कोर्ने गार्डन पन्चा गार्डन कैसी निमजन्य तेल कुकुरका सामग्रीहरू स्याम्पू साबुन पाउडर कायो नङकट ज्याकेट सिक्रीहरू बडी बेल्ट घाँटी बेल्ट पनि पाइन्छ कुखुराका चल्लाहरू बोइलर क्रिराज हब्बर लोकल बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ पशु पंक्षीका औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन् नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ मकै बारीमा झारपात मार्ने धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन् साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण दुई रामपुर कम्पोसिट मनकामना तिन शङ्कर मकै स्टार नाइन सुवर्ण सिपी आठ सय आठ राजकुमार क्राइस्टार मकैमा गवारो र फौजी किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ लहरे बालीका बिउहरू भक्तपुरी लोकल काँक्रो करेला घिरौला लौका मुन्टा खाने र कैना लाग्ने फर्सी जुकुने फर्सी चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ त्यस्तै होचा र अग्ला बोटे टमाटर अकबरे खुर्सानी भेडे खुर्सानी मालेपाटन बोडी मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ
6: डुम्रे ब्युबिज एन्ड एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी बिएससी एजी कृषि स्नातक कन्जिवेनी मेडिकलको आडैमा सम्पर्क फोन 065825275 सम्पर्क मोबाइल 98461926 र 98101120
7: होइन हौ गणेशजी के गर्न लाग्नु भयो बारीतिर
8: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन् त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको
7: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि
8: नाम मात्रै केटकेटीको हो नि खाने बेला सबै अघि सर्छन् त्यसैले आलु उसिनो भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो
1: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ सम्पर्क नम्बर 9846006788

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला रे बा अयरात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र ला रे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
5: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौँ सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास बैंक सँगै सम्पर्क नम्बर 065-580-599 मोबाइल 9850-60-299
6: ओहो गुरु पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
7: के गर्नु र भाइ बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ
6: के भयो र गुरु
7: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
6: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न
7: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
8: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ श्वेता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहुँ प्रोप्राइटर प्रमोद कुमार सम्पर्क 9855-42576 9813-13191
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनसादी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चोक बालुने। मोबाइल नम्बर 98462648888। हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ। सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
1: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
3: सम्पर्क 0965802329। सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
4: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
5: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
4: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
5: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
4: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
5: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
4: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065003423।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
3: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
4: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-604-24, 98660-010-92।
3: प्रोपर्टी अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
5: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
6: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-6-59-47-44।
5: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: बन्दीपुर 88.8 अनि समय निरन्तर सङ्गीतको रेडियो बन्दीपुर 88.8 अनि समय निरन्तर सङ्गीतको
1: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ. Extreme energy drink. Taste the difference. Feel the energy.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
4: वर्षाको सम्भावना सोनखुवा सभाको टासी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह भोटेपछि बाढीको आज तेस्रो हप्ता पुग्यो अहिलेसम्म 1395 शव भेटिए 5130 जना सम्पर्कविहीन आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो नेपाल खबरमा अब पूरा खबर कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशका अरू कार्यमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टासी गाउँमा थप पानी पर्ने सम्भावना छ महाशाखाले टासी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ गैराती टासी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो अहिले कोशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ आज राति पनि कोशीको पहाड र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गैराती बाढी आएको छ खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन् चाङ्गु नारायणको नगरकोट काठमाडौँको साङ्खु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो सरकारले मनोहरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ जडीबुटी पेप्सी खोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन् त्यस्तै नवलपरासी पूर्वमा 232 नवलपरासी पश्चिममा 222 नुवाकोटमा 202 रसुवामा 186 गोरखामा 77 धादिङमा 72 र तनहुँमा 38 वटा शव भेटिएका हुन् उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो भेटिएका शव मध्ये 104 वटाको शनाखत भइसकेको छ बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499 रसुवामा 825 र धादिङमा 94 जना रहेका छन् यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन् सुरक्षा निकाय पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन् यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेको, मूलपानी लगायत देशभरका ऋषि मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्यान्डको ताच्चा फुलुरन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात् च्यादर ओढाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले 1 गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नुआ ओका फोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउमा विशेष सतर्कता अप्नाउन आग्रह। भोटे कोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1,395 शव भेटिए, 5,130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भिड। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको उनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
5: वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा

0: क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 सम्म राहत दिने व्यवस्था पनि रहेको छ।
1: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पूरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
0: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
2: आज धेरै काम भयो है।
3: कामको थकाइ त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ।
2: किन, के भयो र?
3: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
4: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भने सोचेको थिएँ।
5: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
3: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
5: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्। परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा पुरुष, यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
6: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नुभयो, भोग्नुभयो वा थाहा पाउनुभयो भने चुप नबसौं। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदान सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
7: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
8: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
9: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
10: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
7: थ्याङ्क यू बाबा।
10: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
11: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
12: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
13: ए बहिनी, हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
7: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
13: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
7: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
14: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
15: विनोद सुनचाँदी पसल, पालुङटा नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
16: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39

0: 905 र 98165 95850।
1: होइन हो गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
2: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
1: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
2: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846600178।
4: लौ बुङकुटे दाई, म त एउटा सल्लाह लिन आएको।
2: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुहोस्, के सल्लाह चाहियो तपाईँलाई?
4: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
2: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्। त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
4: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846600178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नशा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
1: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथटम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856630007, 0065806076 580-289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू, हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0658080170 र 0658080287।
5: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ।
0: तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4074।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 065-580-599, मोबाइल 98-560-60-299।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खरिने 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
10: हामी कहाँ गुणस्तरीय ढलनका लागि RMC कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली, आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 98-560-25-562 र 98-028-25-562।
11: हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
12: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
11: सोल्टी पनि।
13: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्दीपुर 1 डुम्रे बजार तनहु, पृथ्वी राजमार्गको अगाडि कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98-460-40-214, 98-266-77-776 र 065-580-278।
14: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
7: आँखाका बिरामीहरूलाई खुसीको खबर।
15: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
7: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
15: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
16: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
15: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
16: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
15: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
16: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
15: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461323860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लमजुङ।
17: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
18: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाई, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौँ, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौँ र एक आशिषमय समयलाई पनि बिताइरहेका छौँ भने, आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौँ?
19: भाइ, आज हामी भजन सङ्ग्रह 144 149 खण्डहरूबाट अध्ययन गर्दैछौँ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
18: भनेपछि दाई, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो?
19: हो भाइ, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करुणामय छन् भनी उनी स्वीकार गर्दछन्। कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौँ।
18: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौँ, होइन त?
19: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारीसहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
20: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी। आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144-149 अध्यायसम्मबाट देख्न गइरहेका छौँ। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौँ। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सुन्दर समयको लागि तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौँ र तपाईँको वचनबाट आशिषित हुन सकौँ। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौँ र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौँ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144 149 अध्यायसम्मबाट देख्नेछौँ। त सबभन्दा पहिले हामी भजन सङ्ग्रह 144 अध्यायबाट देख्न गइरहेका छौँ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन सङ्ग्रह 18:1-2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन सङ्ग्रह 18:6 पदमा दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकारा गरे र मेरा परमेश्वर कहाँ चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो, जब उसलाई राजा साउलबाट छुटकारा दिए थियो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ, जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपतको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन सङ्ग्रह 144 पद 1 भनिएको छ, परमप्रभु मेरो चट्टान, धन्यको हुनुहुन्छ, जसले मेरा हातलाई युद्ध गर्न र मेरा औँलाहरूलाई लडाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाइको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर, पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैले रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि 2 पदमा भनिएको छ, मेरा करुणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करुणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिस्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करुणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमान्डरको रूपमा बोलिरहेका छन्। अनि 3 पदमा भनिएको छ, हे परमप्रभु मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। 4 पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन, अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढिरहेको थिएँ, जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ, एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिएँ, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिनँ कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन। तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ, पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन। तत्पश्चात त झन् डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात् नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटाइ हुनेछ। तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खतम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बरु उसले आफ्नो जीवनलाई अर्थहीन, उद्देश्यहीन, खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिस्ट बिना, परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको बिन्तीको सुन्नुहोस्। पद 5 भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाडहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64:1-2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी डढाए झैँ र पानी उमाले झैँ तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घोष्णा गरिरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। 6 भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना कानहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परमप्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19:11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिँदथे, जसले धार्मिकतामा इन्साफ र लडाई गर्नुहुन्थ्यो, उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिस्टको आगमन र शत्रुहरूमाथि विजयको तस्विर हो। हुनसक्छ तपाईँलाई यो तस्विर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्विर हो। त्यस समयमा भजनकार भन्छन् 9 हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145:13 पनि लागौ, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करुणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145:1-2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौँ, तर हरेक दिन हामीले सधैँ, चाहे दुःखमा होस् चाहे सुखमा, उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 भनिएको छ, परमप्रभु अनुग्रही र दयालु भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया, करुणा, प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ। उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ। उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईँसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया। अनि बाँकी पाँच भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन सङ्ग्रह 146 अध्याय पद एकमा भनिएको छ, परमप्रभुको प्रशंसा गर ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खाली ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुसी तुल्याउँछ। तीन पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ, जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। मित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको 8 उल्लेख भएको छ। पद 5-8 आठमा भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ। जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोकाहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्युरेकाहरूलाई खडा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता, उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 आदेतिर पनि लागौँ। त्यहाँ हामी देख्छौँ यरुसलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद 1-2 भनिएको छ, परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरुसलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू, आफ्ना मानिसहरूको, आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरुसलेम, परम प्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ। उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ। उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रिस्ट यरुसलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सन्त्वना नपाए कि हेर, म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्ने छु। निर्ण मणिहरूले तेरो जग बसाल्ने छ। मणिले तेरो गजुर र लाल मणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउने छु। औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठुलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनु भयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन सङ्ग्रह 148 लागौँ। यहाँ हामी देख्छौँ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओह, कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन सङ्ग्रह 148:1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर। हे उहाँका सारा तारा मण्डल हो, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे ज्योति दिने तारा हो, उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठेटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ। उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 पनि लागौँ। 149:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौँ, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौँ कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जङ्गलको बिचमा हुन्छौँ वा झरनाहरूको नजिकमा हुन्छौँ वा नदीहरूको छेउमा हुन्छौँ या समुद्रको किनारामा हुन्छौँ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौँ। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौँ। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीलाई, हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद छदेखि नौमा भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई सङ्गलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई, यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौँ कि जब प्रभु येशु ख्रिस्ट यो पृथ्वीमा फर्की आउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डन्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन सङ्ग्रह 2:9 भनिएको छ, फलामको डन्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरे तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रो परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौँ जुन इन्साफको दिनतिर बढिरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
18: दाइ, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
19: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करुणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिले परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
18: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौँ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
19: हो त भाइ, सबै कुरा, आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौँ।
18: त्यसो भए दाइ, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
19: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ कि हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ, कि हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौँ।
18: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097 0420 9797।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि केही ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98462614, 98266777 र 0652802178।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: ए बहिनी हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
6: छ्या दाई पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाक।

0: हजुर, हामी कहाँ शुद्ध सुन चाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुन चाँदी खरिद बिक्री गरिन्छ।
1: विनोद सुन चाँदी पसल, पालुङटा नगरपालिका 5, छाती पोखरी, गोर्खा।
2: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98 31 39 505 र 98 166 95 850।
3: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
4: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन। अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
3: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
4: ए हो र, त्यसो भए म आजै गइहालेँ।
5: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू, साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौ।
3: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जुबेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20।
6: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
7: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
7: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
5: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैँसीगोठ, बेलबन्जाङ, तनहुँ। सम्पर्क नम्बर 98।

0: extreme energy drink.
1: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक को तेस्रो शनिबार हार्ट जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
1: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
3: सम्पर्क 0965802929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1 डुम्रे बजार, तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98 24 16 80 18, 98 05 85 61 26।

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला अरे बा अय्या रात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु होला अरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: जक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
2: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
4: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनसादी पसल प्रोप्राइटर राजु विश्वकर्मा भोटेवडा 8 स्कुल चोक बालुने मोबाइल नम्बर 9862-46-888
5: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ
6: पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
7: के गर्नु र भाइ बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ
6: के भयो र गुरु
7: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
6: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुस् न
7: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
8: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ श्वेता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहुँ प्रोप्राइटर प्रमोद कुमार सम्पर्क 9865-42576 9803-13191
3: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसीसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ
9: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर डुम्रे बजार चिसा पानी तनहुँ
3: प्रोप्राइटर मदन अधिकारी मोबाइल नम्बर 9856-80-622 9856-80-622
10: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाजोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ
0: पुरुष बाजुपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइबीएफ आइसिएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइबीएफ आइसिएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
10: साथै आइबीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
0: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4774।
10: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सुर्तिजन्य पदार्थ सेवन र बेसबिखन सम्बन्धी सार्वजनिक सूचना।
2: स्वास्थ्य जीवनका लागि कानुन पालना गरौँ, सुर्तिजन्य पदार्थबाट आफू र अरूलाई जोगाऊ।
1: सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध छ।
2: घर तथा निजी सवारी साधन भित्र अरूलाई असर पर्ने गरी धुम्रपान नगर्नु हो।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वा वितरण नगर्नुहोस्।
2: गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण वा निशुल्क उपलब्ध नगराउनुहोस्।
1: चुरोट बिडी वा सिगार फुटकर अथवा एकीकोटा बिक्री नगर्नुहोस्।
2: सुर्तिजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट तथा प्रदर्शन नगर्नुहोस्।
1: इन्टरनेट वा अनलाइन माध्यमबाट सुर्तिजन्य पदार्थ बिक्री तथा वितरण नगर्नुहोस्।
2: सुर्तिजन्य पदार्थको ब्रान्ड प्रचार प्रसार तथा विज्ञापन नगर्नुहोस्।
1: सुर्तिजन्य पदार्थ बिक्री वितरणको लागि सम्बन्धित निकायबाट अनुमति पत्र अनिवार्य लिनुहोस्।
2: कसैले पनि शिक्षण संस्था तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्ध आश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटर भित्रको घर पसलबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन।
1: यस सम्बन्धी कार्य गर्नु गराउनु कानुनी रूपमा दण्डनीय कार्य हो। कसैले गरे गराएमा कानुन बमोजिम कारवाही हुनेछ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँ।
3: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्नी तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
2: स्वास्थ्य शाखा भानुनगरपालिकाको जनहितमा जारी सन्देश।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना। यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण: 73 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बङ्गुर फलप, परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू: खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन। काली गण्डकी करिडोर केन्द्रित पशु पक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण दुईवटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
5: टाइम चेक।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर।

0: 95850।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठुलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
4: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली, आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ, मोबाइल नम्बर 9865252 र 9908252562।
5: नेशनल सिटी हस्पिटल,
6: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
7: विशेषज्ञ चिकित्सक र सेवाहरू:
8: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
7: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
7: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
7: फिजिसियन डाक्टर गौरीराम महतो,
8: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
7: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
8: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
7: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी,
8: इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
7: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0054-93-611।
6: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चार टुनी खेल तनहुँ। फोन 0965-520-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर,
2: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
2: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461-13100, 98461-23860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जी।
3: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
4: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
3: जीएमसी स्पेशल मिट मसला होइन, के सुन्दैछु म यो?
4: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
3: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
4: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
3: ढुङ्गोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि ढुङ्गोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065-0

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: अब लमजुङ बेसिसारमा पुरानो भरोसा नयाँ प्रविधि, मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
1: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
2: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0065205004, 9840000।

0: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना।
1: हरेक महीना को दोस्रो शनिवार नशा मानसिक छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिवार र बुधवार हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण। हरेक शनिवार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ECG, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: सम्पर्क नम्बर 0658080170 र 0658080287।
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहु।
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा उपस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856607424, 9860602092।
4: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 0615746068, 97649447474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
9: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
8: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
9: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
8: सोल्टी पनि।
10: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 9846640214, 9826 06677776 र 0665820178।
11: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथटब सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856360007 0065580076 580-289
3: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
3: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0665582 29 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर एक डुम्रे बजार तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: Service now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द ले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनौरा खोलामा बाढी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-3990, 98578-3184, 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मंत्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट रसुवाको भटेकोशी बाढीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रुपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकारी साम अल्टम्यान र एक्स एआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरुण जेटली रङ्गशालामा बेलुका 7:45 सुरु हुनेछ। 3 खेलको श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: चितुवाको आक्रमणबाट बस्न निम्न सावधानीहरू अप्नाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
2: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं र अबेरसम्म बाहिर खेल्न नदेऊ।
1: साँझ परेपछि सकभर बाहिर ननिस्कौ, निस्कनु नै परे सावधानी अप्नाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौ।
2: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौ र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
1: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्टानहरू नियमित रूपमा सफा गरौ।
2: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौं जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
1: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाऊ।
2: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
1: प्राकृतिक वासस्थान तथा चितुवाका आहार प्रजातिहरू मृग बदेल वन कुखुरा खरायो आदिको संरक्षण गरौं। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। विदेशमा राम्रो जागिर, धेरै कमाई, सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
3: याद राखौ, मानव बेचबिखन अपराध हो। झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन शोषण, बाल विवाह वा कुनै पनि प्रकारको शोषण मानव बेचबिखनका रूप हुन्।
1: रोजगारी वा वैदेशिक यात्रामा जानु अघि आधिकारिक प्रक्रिया अपनाऊ। अपरिचित व्यक्तिको आश्वासनमा विश्वास नगरौ। आफ्ना परिवार र स्थानीय निकायसँग जानकारी साझा गरौ।
4: सचेत बनौ, सुरक्षित रहौ, मानव बेचबिखन विरुद्ध आवाज उठाऊ।
3: मानव बेचबिखन रोक्नु सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराऊ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिट्स जेबीद्वारा जनहितमा जारी सन्देश।
5: म त एउटा सल्लाह लिन आएको।

0: पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्। त्यसपछि मासु ओइरिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
1: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
2: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसीगोठ बेलबनजाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
3: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन, पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस्। आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ, अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन, बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
3: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
4: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहो। फोन नम्बर 9860607424, 9860602092।
4: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-47-474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौँ।
9: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर एक, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-580-599, मोबाइल 9-560-602।

0: 1900.
1: You are listening to
2: Radio Bondipur 88.8. Okay. Sounds beyond.

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168018, 9805851626।
6: लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
7: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
7: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
8: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 9846404014, 9826677776 र 0635802078।
9: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
10: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
10: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
10: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
10: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
10: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 9841131100, 9841131860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
12: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रीट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी धुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रीट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रीट प्राली आबु दुई मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
13: घर बनाउन खोजेको निर्माण सामग्री किन्न कहाँ जाने?
14: ढकाल हार्डवेयरमा।
13: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
14: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
12: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
15: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
12: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू, प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
16: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
15: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
17: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँझबुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँझबुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
12: प्रोप्राइटर मनिष ढकाल। मोबाइल नम्बर 9847098003, 9458946952। फोन नम्बर 06-5801-69।
15: होम डेलिभरीको पनि सुविधा रहेको छ।
12: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल। जय मनकामना हार्डवेयर सप्लाइज। फोन नम्बर 06-5801-84। मोबाइल नम्बर 9847098003, 9458946952।
18: You are listening
19: Radio Bandipur 88.8. Okay. Sounds beyond cool.

0: होइन के बोला रे बा, अयरा त गर्दै बस्नु भएको छ त।
1: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
0: ए हो र ला बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
1: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
0: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
1: अनि यो कहाँनिर रहेछ त धने बाबु?
0: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
1: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
0: ल ल टिप्नुहोस् त लाउरे बा, 9841091866 र 9809513318।
2: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
3: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841091866 र 9809513318।
4: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
5: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारी रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
6: सम्पर्क नम्बर 0658580170 र 0658580287।
7: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ।
8: नेशनल सिटी हॉस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू,
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरीराम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हाड जोड्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
11: इंटरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इंटरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0056493611।
9: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

0: नमस्कार, मेरो नाम अनमोल पर्जा। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ बन्दीपुर एफएम 88.3 आत्मग्रहस।
1: SOD.

0: गुड आफ्टरनुन, नमस्कार. रेडियो 104.88.8 मेगाहर्जको प्रस्तुति प्रोग्राम एसओडी अन्तिमा अन्तिमा स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्ण श्रोताहरूमा. 88.8 मेगाहर्जको फ्रिक्वेन्सी ट्युन इन गरिरहनु भएको छ तपाईँले. 88.8 मेगाहर्जको माध्यमबाट पनि इन्टरनेट अनलाइनको हाम्रो पात्रो नेपाली पात्रो मार्फत प्रत्यक्ष रूपमा हामी तपाईँको साथमा छौँ. सँगै डिमान्ड तपाईँ आज हामी छौँ. मङ्गलबारको एपिसोड हो आज मङ्गलबार, र विशेष हाम्रो मङ्गलबार चाहिँ फ्रेन्डसिप स्पेसल हो नि त, होइन? तपाईँहरूलाई नयाँ नयाँ साथीहरू भेट गराउने दिन. तर आज हामी चाहिँ पञ्चमीमा छौँ नि त, हिजो भर्खरै तिज मनाएका हामीले. र हरितालिका तिजको सम्पूर्णमा फेरि पनि शुभकामना व्यक्त गर्छु. आज गणेश चतुर्थी, अरेसि पञ्चमी, होइन? अनि आज तिजको अन्तिम दिन भन्नुपर्छ. विशेष त यो वर्षको तिजलाई हामी आजबाट मजाले बिदाई गर्दैछौँ. त्यो भएको भएर आज हामी तिज विशेषै कुराकानीहरू गर्छौँ तपाईँको साथमा. तिज विशेष कुराकानीहरू, तिज कसरी मनाउनु भयो, अब माइती नै हुनुहुन्छ होला सम्बद्ध माइती जानुभएको चेलीबेटीहरू, होइन? तिजको बारेमा कुराकानी अनि तिजको सङ्गहरू राख्छौँ हामी आजको एपिसोडमा. चाहिँ आज विशेष फ्रेन्डसिप है भनेर फ्रेन्डसिप स्पेसल कुराकानी गर्दैनौँ, किनभने अब नेक्स्ट हप्ताबाट त हामी फेरि कन्टिन्यू त्यही प्रोग्रामको फर्मेटमा नै जानुपर्ने हुन्छ नि त, होइन? त्यो भएको भएर आज चाहिँ चट्ट लाएर तिजकै कुराकानीहरूलाई कन्टिन्यू गरौँ भन्ने लागेको छ मलाई चाहिँ. त्यो भएको भएर तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. 98.5 60 42 88 लाइन खुला भएको छ. भूमिका तपाईँको साथमा छु, र अब 2 बजीसम्म तपाईँकै साथमा रहेर तपाईँहरूले रोज्नुभएका तिजका सङ्ग तपाईँसँगको कुराकानी हामी जोड्नेछौँ. चाहनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन अनि हामीसँग कुराकानी गर्न भने तपाईँले कल गर्न सक्नुहुन्छ. ए नम्बर मैले भनेको छु, र फेसबुक लाइभबाट सुनिराख्नु भएको साथीहरूले फेसबुक कमेन्टमा गएर आफ्नो म्यासेजहरू छोड्न सक्नुहुन्छ. ए ल, सम्पूर्णलाई फेरि पनि तिजको शुभकामना. लाखै साथी हुनुहुन्छ. हेलो
1: हेलो, नमस्कार.
0: हेलो, नमस्कार हजुर.
1: हजुर, तपाईँलाई तिजको शुभकामना छ है, त अलिकति एक दिन ढिलो भयो.
0: थ्याङ्क यू सो मच. आजसम्म मनाउँछौँ के अरे, केही फरक परेन सम्भवतः, होइन? को बोल्नु भयो भन्नुहोस् त, आवाज चिनेको हो कि भन्ने लाग्छ मलाई.
1: तपाईँले मेरो आवाज चिन्नु भयो, म वीर तामाङ बोल्दैछु.
0: ओहो, वीर तामाङ, के छ हजुरको हाल खबर? आराम हुनुहुन्छ नि?
1: आजसम्म त आराम कसैलाई छु, अहिलेसम्म भनौँ समग्रमा.
0: के गर्दै हुनुहुन्छ आज?
1: आज ठ्याक्कै यतिखेरसम्म म बसेको छैन छु, अहिले त अब तपाईँसँग बोल्दैछु, होइन? यस्तै नै छ.
0: ल ठिक छ. तिजको माहौल कस्तो रह्यो तपाईँकोतिर?
1: तिजको माहौल व्यापक रमाइलो थियो, अब धेर पहिलाको जस्तो त थिएन छैन, किनभने हामी सबैजना चाहिँ स्तब्ध छौँ देशमा, अलिक विपत्ति परेको छ, होइन? अनि एक दिनको लागि चाहिँ पिर बेथा भुलेरै भए पनि एकछिनको लागि चाहिँ रमाइलो गरियो. एक दिन पनि होइन, एकछिनको लागि चाहिँ रमाइलो गरिएका छन् यहाँका साथीहरूले गर्नुभयो, तर अहिले चाहिँ छैन त्यस्तो.
0: ए जोस, हिजो तिजको दिनमा चाहिँ अब भेटघाट हुने, रमाइलो गर्ने एकैछिन भए पनि अब त्यो पिर भुलाउने, होइन, माध्यम चाहिँ भयो भनौ न. हजुरको चेलीबेटी आउनुभयो कि नै हुनुहुन्छ होला नि सम्भवतः, के छ?
1: चेलीबेटीहरूलाई यसपालि मैले नआउनु भनेर भनेको
0: थिएँ. ए अहिलेको अवस्था हेरेर पनि,
1: अहिलेको अवस्था यस्तो छ, त्यही भएर अब बाटो पनि समस्या छ नि त, अहिले बाटो पनि कता कता बिग्रिराखेको छ, अलिक टाढा टाढाको यात्रा गाडीमा गर्नुपर्ने भएको हुँदा नआउन नै भनेका थियौँ हामीले.
0: ए त्यसो भए तिज यसरी नै बित्यो, होइन त? ल ठिकै छ. तिज यस्तै हो, म पनि अब दिउँसो त अब यतिकै बस्ने भन्ने थियो, एकैछिन रमाइलो भने जस्तो, एकैछिन दुई तिन घन्टा दिदी बहिनीहरू भेटघाट यताउता त्यही नै हो, त्योभन्दा विशेष चाहिँ केही भएन भनौ न. ल ठिक छ, धेरै खुसी लाग्यो आज कार्यक्रममा आउनु भएको छ. आज अब आज एक दिन हो तिजको गीत सुन्ने, भोलिबाट हामी बजाउँदैनौँ, होइन? ल आज कुन गीत सुन्नुहुन्छ भन्नुहोस् त.
1: तिजका गीत कस्ता हुन्छन् सुना भन्ने गीत थियो नि एउटा.
0: ओके ल हुन्छ हामी राख्छौँ कसलाई सम्झिनुहुन्छ
1: यो गीत समग्रमा तपाईँ तपाईँको सम्पूर्ण टिम र मलाई वेदना मेरो चिन्ने सबैको लागि भन्दै म छुट्टी अहिले
0: सुरजुबु भाइ वीर तामाङ है हामीलाई धेरै पछि कल गर्नुभयो आज उहाँले र मिठो कुराकानी भयो त्यो सम्बन्धी चेलीबेटीहरू माइती नै हुनुहुन्छ कि फर्किनु भयो कि फर्किने तर्खरमा हुनुहुन्छ सम्पूर्ण अब आज त फेरि दतिवन टोकेर शुद्ध हुने दिन हो नि त होइन फेरि गणेश चतुर्थी नै परेको छ सो सम्पूर्णमा शुभकामना सहित ल तिजका गीत कस्ता हुन्थे त नि होइन त हामी पनि सुनिहालौँ है त

0: Okay, कस्तो हुन्थ्यो त त्यसका गीत पहिले होइन, अनि अहिले जुन अहिले रिलिज भइरहेका त्यसका गीतहरू थिए होइन, त्यो सम्बन्धित भाइको लागि हामीले राख्यौँ लक्ष्मी मल्लको आवाज हो बिर्ता माग्नुहुन्थ्यो। कल आउने क्रम चलिरहेछ, फेरि डिस्कनेक्ट हुने भइरहेछ। सो तपाईँ पनि चाहनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन, हामी त अब त्यस सम्बन्धी कुराकानी गरिरहेछौँ, आज लास्ट डे हो नि त त्यसको यो वर्षको, त्यो भएको भएर अब त्यस सम्बन्धी कुराकानी गरौँ अनि आज मजाले तिजका गीत सुनौ, भोलिबाट सुन्न पाइँदैन होइन। सो को साथी हुनुहुन्छ? हेलो
1: हेलो हजुर नमस्ते।
0: ओहो नमस्ते, नमस्कार हजुर, सन्चै हुनुहुन्छ? थ्याङ्क यू सो मच हजुर, पक्कै पनि है। अनि हजुर के गर्दै हुनुहुन्छ? ल ठिक छ भनेपछि तिज रमाइलो रह्यो तपाईँको तिर?
1: आफ्नो घरमा पूजा लाउने, अब आफै कार्यक्रम गर्ने, आफ्नै घर गाउने, अब मादल लिएर गाउनु नहिँड्ने, आफ्नो त्यस्तो छ के रे अहिले
0: टिकटक बनाउने है। ल ठिक छ, जे होस् दिदी बहिनीहरू आउनुभयो खुसी साथ खाना पिना होइन, मिठो मसिनो परिवारसँग, त्यही त हो नि होइन। ल ठिक छ, ल आज कुन गीत राखौँ त नि तिजको?
1: लक्ष्मी ढकालले गाउनु भएको पाखुरानी कत्रो कत्रो डेस्टिङ खेल्ने जत्रो, अनि जम्का बेट भयो है, जम्का बेट भयो टुल्टोलामा यसले हल्ला पिठो के भन्ने, मैले अलि लक्ष्मी ढकालले त्यो हेर्नुको सर्च गरेर पाखुरानी कत्रो कत्रो डेस्टिङ खेल्ने जत्रो
0: भन्ने। हुन्छ हामी राख्छौँ, कसलाई सम्झिनुहुन्छ
1: त्यसरी रूपमा तपाईँलाई, अनि तिर्सना पुन बहिनीलाई, तिला छुट्टीलाई, अनि गणेश पाक्यलाई, राम पाण्डे, अनि अमृत तुलाचन, राजा भाइ, अनि मनको साथी जीवन कार्की, केकु छेत्री, शङ्कर कार्की, शेखर श्रेष्ठ, अनि श्याम गुरुङ, अनि प्राविधिकमा को हुनुहुन्छ
0: मनिषु है,
1: हजुरलाई विशेष हजुरलाई, हजुरको बाबुलाई, अनि प्रतीक्षालाई, रेडियो सुनेर बस्नु हुने, मलाई चिन्ने नचिन्ने, अनि सम्पूर्णलाई र विशेष गरेर अब हरितालिका तीजको अवसरमा महिला दिदी बहिनी सम्पूर्णलाई शुभकामना भन्ने बिदा हुन्छ। हस्त नमस्ते
0: भाइ। ओके विवष्ट काल भाइ हामीलाई स्याङ्साबाट कल गर्नुभएको हो उहाँले है, ल दिदी बहिनीहरूसँग रमाइलो भएछ, जे होस् तिज तपाईँहरूले पनि आफ्नो ठाउँमा रमाइलोसँग मनाउनु भयो होला भन्ने लाग्छ।

छ हामीलाई पनि है. अब यस्तै भयो यो पालिको, त्यही छैन. ल, उहाँले लक्ष्मी ढकालको गीत रोज्नु भएको हो होइन. टक्क लाएर हेर्दै थिएँ मैले, ट्याक्कै त्यही गीत चाहिँ भेटिनँ कि कसो र. ल, यही हो कि जस्तो पनि लाग्छ है. ल, राखिहाल्छु त्यसपछि.

0: भाइले भन्नुभएको सङ्ग चाहिँ भेटिनँ मैले, ल लक्ष्मी ढकाल राजकुमार बानियाको आवाज हो, त्यो गीत खोजिराखेको थिएँ तर पनि भेट चाहिँ भएन। सो हेलो, कोही साथी हुनुहुन्छ लाइनमा? हेलो हजुर, हजुर जोडले नमस्ते हजुर, लौ न के प्रब्लम भइरहेछ फेरि। ओके, ओहो साजनजी के छ हाल खबर, सन्चै हुनुहुन्छ? थ्याङ्क यू सो मच, आजसम्म खासै ढिलो भएको छैन, अब हिजो मेन डे भए पनि आजसम्म त मनाउँछौँ नि त हामी, आज ऋषि पञ्चमी गणेश चतुर्थी होइन, आजबाट चाहिँ समाप्त हुन्छ भनौँ न। अनि के गर्दै हुनुहुन्छ? ल ठिक छ, अनि तिज कस्तो भयो तपाईँको तिर, कार्यक्रमहरू भयो कि भएनन्? अहिले के गर्दै हुनुहुन्छ हजुर? गोठालो जानु भएको छ कि हो? ओके ल ठिक छ, हुन्छ। आज कुन गीत सुन्नुहुन्छ भन्नुहोस् त? आज तिसको सङ्गहरू राखिरहेको छौँ हामीले, आज लास्ट डे हो नि त, कुन गीत सुन्नुहुन्छ? एउटा गीत राख्छौँ हामी है त, त्यसो भए ल भन्नुहोस् क कसलाई सम्झिनुहुन्छ?
1: ल सर्वप्रथम हाम्रो बन्दीपुर होजीलाई, त्यसपछि हाम्रो भूमिका आली मगरजीलाई, सुखराम लामा, सङ्गीता तामाङ, एम सारु मगर, अमृता मगर, सरिता राई, प्रियङ्का शाह, रिता नेपाली, ओमुडी सापकोटा, रामबहादुर खड्का, सुरज भण्डारी, नरेन्द्र रेमाल, हर्कवीर सान्त्याल, शान्ति बराल, सोमी लिम्बू, एलिजा, अनि तपाईँको दिराज महतो, उर्मिला राई भोजपुर, निशा लामा चरिकोट, मुरारी कोइराला चितवन, यति नजिर है।
0: हुन्छ सुरसुभ भाइ, ओके साजनजी हुनुहुन्थ्यो है, हामीलाई नवलपुरबाट कल गर्नुभएको हो। मिस अल माई फ्रेन्ड्स भनेर सागरजीले म्यासेज भन्नु भएको छ, हाई नमस्ते हाउ आर यु भन्नुभएको रहेछ है कुन्दन कुमारजीले, हामी ठिक छौँ, ह्याप्पी तिज दिदी भनेर गणेश थापाले म्यासेज गर्नुभएको रहेछ, थ्याङ्क यू सो मच। हेलो नमस्ते हजुर, सुन्दैछु है आशिष मगर नवलपुर राइट नाउ चाहिँ चितवनबाट भन्नुभएको छ, मिस यु तपाईँ अनि बन्दीपुर होल टिमको लागि, आज वैदेशिक यात्रामा जाँदै हुनुहुन्छ है। ओके भाइ प्रेम मगरलाई चाहिँ उहाँले शुभ यात्रा भन्नु भयो भन्न चाहन्छु, र मिजु समीर गुरुङ र सबै सबैलाई भन्नुभएको रहेछ।

0: Okay, पशुपति शर्मा सम्झना थापाको आवाज हो तपाईँको लागि राखिसकेका छौँ हामीले सम्झना भण्डारीको आवाज है. ओके, कोही साथी हुनुहुन्छ? हेलो
1: हेलो,
0: थ्याङ्क यू सो मच, गुड आफ्टरनुन, नमस्कार, सन्चै हुनुहुन्छ? ठिकै भयो. अब त्यस्तो रमाइलो भनेर भयङ्कर केही भएन, यस्तो दिदी बहिनीहरू भेटघाट भयो होइन, त्यही हो. एकछिन पुगेर आएको थिएँ म पनि. जस रमाइलो भयो भनौ न. नजिकै छ नि, मेरो घर माइत खासै टाढा छैन, त्यो भएर सजिलो छ मलाई. अनि हजुरको कस्तो भयो, दिदी बहिनीसँग बसेर कुरा गर्नुभयो होला होइन? ओहो, के त्यो भयो भने पनि चाडपर्व यसै रमाइलो हुँदैन होइन. ल ठिक छ, हुन्छ, अब यस्तै हो यो पालीलाई, अब यस्तै भयो, विपत्तिको बेलामा छौँ, त्यो भएर पनि अब त्यस्तो भएन नि त पहिला जस्तो रमाइलो नाचगान यताउता होइन. अब अर्को साल मनाउला के छ र, चाडपर्व भने हामीले वर्ष नि मनाउने कुरा हो होइन. ल आज कुन तिजको सङ्ग राखौँ ल भन्नुहोस् त. ओके, ल हुन्छ, हामी राख्छौँ ल भन्नुहोस् क कसलाई सम्झिनुहुन्छ.
1: हजुरको लागि, बन्दीको रोल टिमको लागि, र म भन्दा अगाडि आउने पछाडि आउने साथीहरू, बन्दीको रेखा सुनेर बस्ने साथीहरू, र मेरो घर फ्यामिलीलाई भन्दै बिदा हुन्छु. ओके, बाई
0: बाई.

0: हजुरको यो सङ हो त्यसको सिन्धुबल्ला रामचन्द्र काफ्लेको आवाज शान्ति बहिनी भानु दुईबाट हुनुहुन्थ्यो. हेलो
1: हेलो हजुर नमस्कार.
0: हेलो हजुर नमस्कार. हजुर थ्याङ्क यू सो मच हजुरलाई. कस्तो भयो हजुरको ठाउँतिरको त्यसको माहौल कस्तो थियो? अब पहिला जस्तो अब अहिले यो विपत्तिले गर्दाखेरि कार्यक्रमहरू सबै रोकी अब हामीले मनाउने जस्तो स्थिति थिएन नि त होइन? ल ठिक छ. चेलीबेटीहरू आउनु भयो कि नै? ए जे होस् आउनुभयो, यसो भेटघाट चाहिँ भयो सबैसँग है. ए ठिकै छ, भेटघाट भएर यसो कुराकानी गर्न पाए पनि त्यो नै चाड हो कि है. ल ठिक छ हुन्छ. अब आजबाट त तिज पनि सकिहाल्छ, कुन गीत राखौँ भन्नुहोस् त. कसलाई सम्झिनुहुन्छ?
1: अब सम्झिँदा पर्दा हजुर स्वरको धनि मिठो धेरै मिठो माया मिठो सम्झना रेडियो टिमलाई पनि धेरै धेरै मिठो माया मिठो सम्झना छ. तिजको साथीहरू भण्डारी भीम कमल टेकु छेत्री एम सारु मगर जीवन कार्की मनको साथी नानी मया कोइराला अनुपम गुरुङ ध्रुव तामाङ सल्लाइमा आउँछ उपहार घिरिङ हर्कवीर सन्ध्याल तिलक छेत्री सङ्गीता विवेक ढकाल त्यहाँदेखि लम्जुरतिर आइटीमा श्री तामाङ सुकमाया नानी सरस्वती दिका अर्को युनिका नै सरी के भन्छ अरे रामजी कुमार छेत्री विनिता सुनार सरिता सुनार अनिता तामी साथी त धारीतिर जान्छु कृष्णमाया तामाङ साथी धेरै हुन्छ सबैलाई तिजको धेरै धेरै मिठो माया मिठो सम्झना
0: भाइ.

0: सखी बेतनाको फुकोबाट तपाईँको लागि राख्यौँ। गरिसकेपछि हामीलाई लमसुङदेखि कल गर्नु भएको हो, कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु म। हेलो हेलो, नमस्कार हजुर। ओहो, रामकुमारीजी लमसुङ दुरा डाँडाबाट हो है? ओहो, सन्चै हुनुहुन्छ? हजुर, एकदमै ठिक छु। तिजको धेरै शुभकामना हजुरलाई है, आजै भए पनि। ओके, थ्याङ्क यू। कस्तो भयो हजुरको तिज? मनाउनु भयो होला नि? ए, यस्तै भयो है यसपालिको तिज? ठिकै छ, अब हामी यसै गरेर भए पनि मनायौँ यसो भेटघाट, होइन? ल ठिक छ, ल आज कार्यक्रममा आउनु भएको छ, त्यसको गीत बजिरहेछन्। आज एक दिन त हो, भोलिबाट बज्दैन, होइन? कुन गीत राखौँ भन्नुहोस् त? ओके, जुन राख्दै पनि हुन्छ। हुन्छ, ल हामी राख्छौँ, कसलाई सम्झिनुहुन्छ?
1: अब साथी भनौँ भने हजुरलाई पहिला पर्छौँ, हजुरै मेरो साथी
0: हजुर,
1: अनि तुलुङकोटको रेशम दुरा गोडे साखियाजी
0: हजुर,
1: अनि यति नै होला।
0: हुन्छ, सुन्दै गर्नु होला, अब बिस्तारै बिस्तारै बन्नुहुन्छ, साथीहरू बनाउनु पर्छ है। हुन्छ, सुन्दै गर्नु होला, सुट सुबु भाइ। ओके, रामकुमारजी हामीलाई दुरा डाँडा लमसुङदेखि कल गर्नु भएको हो। सेवार सुन्दैछु है पाँचथरबाट, सम्झना सबैमा भनेर कुमारी उहाँको यो मेसेज हो। हाई दिदी, नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै ठिक छु। कस्तो भयो तिज हजुरको? मिस यु अल है भनेर रेणु थापा बहिनीले मेसेज छोड्नु भएको हो। तिज ठिकै भयो, अब त्यस्तो भयङ्कर पहिले जस्तो भएन के अरे अहिलेको अवस्थामा। जोस् दिदी बहिनीहरू, भेटघाट चाहिँ भयो, रमाइलो नै भयो भनौँ न। ओके, पशुपति शर्माको आवाज हो तपाईँको लागि।

0: ओके जाने होइन त भन्दा त्यो पनि सकिएछ अब नेक्स्ट इयर चाहिँ जानुपर्छ ल तपाईँको लागि टिकापुन पशुपति शर्माको आवाज हो को साथी हुनुहुन्छ हेलो
1: हेलो हेलो नमस्कार
0: हजुरले
1: शुभकामना
0: थ्याङ्क यू सो मच हजुरलाई ल थ्याङ्क यू सो मच फेरि पनि अनि के छ माहौल आज त माहौल छ होला हौ त्यतातिर त है पञ्चमीको
1: छैन छैन हजुर तिज त भुलिसके अब
0: दिदी बहिनीहरू पुरै टिकटकमै नाच्ने हो है टिकटकमै गाउने त्यो भएपछि एकदम सोसलाइज भयो कि सोसल मिडियातिरै मात्रै बिजी हुनु भयो
1: तपाईँको तपाईँको अब तिज यस्तै हुने भने बिस्तारै बिस्तारै अब दुई चार वर्षपछि हराउला जस्तो छ
0: हामीले कहाँ मनाउने तिज भन्दा सोसियल मिडियामा ठिक छ अब यो वर्ष अलि विपत्तिले गर्दा पनि यस्तो भयो ठाउँ ठाउँको प्रोग्रामहरू सबै क्यान्सल भयो नि त होइन हाम्रो ठाउँतिर केही प्रोग्रामहरू भएन नि त यो पालि त्यही भएर सुनसान सुनसान एकदमै उस भयो ठिकै छ अब यो पालिलाई यस्तै भयो के अरे अर्को वर्ष नमरी बाँचे होइन मनाउला नि त तिज
1: नमरे बाँचे मनाउने तर गाउनै छोडेर पो यस्तो बिचल्ली बनाए
0: गाउँतिर भेटिने गाह्रो एक त फेरि होइन
1: हजुर अहिले अब चेलीको बिजेपी सहर बजार छोरा छोरा मान्छे विदेशतिर हुन लायो अनि उयो सहर बजारतिर हुन्छ रमाइलो गाउँघर सुनसान
0: यसो अब माइततिर जाम भन्दा पनि सबै सहरतिरै झर्नु भएको छ भने त्यतैतिर पुग्यो होइन त्यसले गर्दा पनि हो ठिकै छ हुन्छ जोस् अब यसपालिलाई बिदाई गऱ्यौँ भनौँ न हजुरले कुन गीत सुन्नुहुन्छ आज
1: आज गीत सुन्नु पर्दाखेरिमा यो के अरे झनमाथि ताने झन तल खसो हाई मेरो फरिया भन्ने
0: बजाइदिनु
1: आज आज अन्तिम दिन हो आज ऋषि पञ्चमीको सम्पूर्ण दिदी बहिनीमा दाजुभाइमा दाजुभाइमा भन्दा नि दिदी बहिनीमा ऋषि पञ्चमीको धेरै धेरै शुभकामना मलाई जबरजस्त तिलक छेत्री भनेर चिन्नुहुन्छ कसैलाई भुलेको छैन सम्झिराखेको छु भन्दै बिदा हुन्छु जय तिज तिज अब अन्तिम भयो म राम्रो दुःख सुख जस्तो भए नि मनाउनै पर्यो यस्तै भन्दै बिदा हुन्छ
0: हस्त हुन्छ भाइ
1: बाई बाई

0: किन सुन्नु मान्छे आवाज हो तपाईँको लागि राख्यौँ. हाई मेरो फरिया तिलक छेत्रीजी हामीलाई साङ्सदेखि कल गर्नु भएको हो. हेलो
1: हेलो दिदी नमस्ते.
0: हेलो हेलो नमस्कार हजुर. म त एकदमै ठिक छु. लौ न रेडियो अलिक सानो बनाउनु पर्यो. अनि के छ हजुरको हाल खबर चाहिँ? सन्चै हुनुहुन्छ नि? केही सुनसान भयो यसपालि, अब यस्तै रह्यो क्या अरे है, के गर्नु. ठिकै छ, अब अर्को साल मनाउला नि तिजलाई, होइन? ल भनेपछि यसपालिको तिजलाई हामी बिदा गर्दैछौँ. आज कुन गीत राखौँ भन्नुहोस् त? ल भन्नुहोस् कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: होइन,
1: भन्दछु.

0: OK, हरिदी बिक्री लगावासो यी दाइजो सम्बन्धी यो गीत तपाईँको लागि राख्यौँ हामीले. रेशम दुरा भाइ हामीलाई लमसुङ तोर्लुङकोटदेखि कल गर्नु भएको हो. कोही साथी हुनुहुन्छ? हेलो
1: हेलो, नमस्ते दिदी.
0: ओहो, नमस्ते. नमस्कार भाइ, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ. के छ नुवाकोटतिरको हाल खबर तपाईँको ठाउँतिर? ठिकै छ नि है? त्यस्तो धेरै त्यता तपाईँकोतिर त्यस्तो प्रभावित त भएन नि बाढीले? त्यहाँ पुल बगाएको छ नि त है, त्यो भएर त्यता चाहिँ असहज स्थिति भयो. ठिक छ, अब बन्ने कुरा भइरहेछ, सम्भवतः छिट्टै बन्ला भन्ने लाग्छ है. अनि के गरेर बस्नु भएको छ नि हजुर? बसी बसाइ नै है. अब त्यसको रौनक सम्भवतः भएन त्यता पनि, अब विशेष छन् त्यता किन हुन्थ्यो है? योपालिलाई यस्तै भयो, के गर्नु है. ल, अब हामी गीतै सुनेर भए पनि थोरै एकछिन भए पनि मनलाई हल्का बनाऊ भन्ने हो कि. कुन गीत राखौँ भन्नुहोस् त? ओहो, त्यसको गीत. ल हुन्छ, हामी राख्छौँ. ल भन्नुहोस् क कसलाई सम्झिनुहुन्छ?
1: मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै
0: सुन्दै गर्नु होला है त. बाई बाई.

0: खेम सेन्चुरी मधु क्षेत्रीको आवाज हो तपाईँको लागि. कोही साथी हुनुहुन्छ लाइनमा? हेलो
1: हेलो
0: हेलो, नमस्कार हजुर. के छ हो हाल खबर? सन्चै हुनुहुन्छ? अहो, गजब मान्छेको गजब हुन्छ कि हाल खबर है. अनि उपासना तिज कस्तो भयो त्यतातिर? ए भनेपछि खुसी साथ मनाउनु भयो. औ भने है, एकछिन एक दिन हो यसो रमाउनु त परिहाल्यो होइन? ल ठिक छ, भनेपछि बाबाले भयो त्यतातिर. ओहो, कस्तो खुसी लाग्यो. ल आजबाट अब बिदाई गर्दैछौँ तिजलाई पनि होइन, अब अर्को साल पनि मजाले मनाउनु पर्छ भन्ने आशा हो. ल भन्नुहोस् आज कुन गीत राखौँ तपाईँको लागि? आज तिजको गीत मात्रै बजाइरहेको छौँ, भोलिबाट बज्दैन नि त सो. ओके ल हुन्छ, हामी राख्छौँ. कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ, सम्झिनु पर्दाखेरि त फर्स्ट अफ अल म त हजुरको लागि भन्न चाहन्छु, अनि रेडियो बन्दीपुर हो स्टाफको लागि भन्न चाहन्छु, र साथीहरूमा हुनुहुन्छ हाम्रो टेकु छेत्री भाइ, तिलक बहादुर छेत्री भाइ, भीम कुमार पार्टीको लागि, अनि हाम्रो प्रेम बहादुर कुमार भाइ, र एनकार मगर भाइको लागि, गणेश बहादुर साथी भाइको लागि, र केटी एनजिएर हुनुहुन्छ मन्जु थापा, अर्जुन थापा भाइ,
0: भाइ

ओके, तपाईँको लागि राख्यो उपासना घिसिङ सलाईबाट हुनुहुन्थ्यो। त्यहाँभन्दा अगाडि नुवाकोटबाट विजय लामा भाइसँग हाम्रो कुराकानी भएको हो। कार्यक्रमको अन्तिममा छौँ। ओके, म्यासेज पढ्नुपर्नेछ। नमस्कार, ह्याप्पी तीज, म टेकु छेत्री है भनेर हामीलाई भानुदेखि म्यासेज सुन्नुभएको हो उहाँले। थ्याङ्क यू मिस यु अल भनेर सुनिम राईको म्यासेज हामीलाई प्राप्त भएको छ है त। ओके, तिमी गयौ मन मेरो एउटा उजाड ठाउँ भयो, तिमी गयौ मेरो मन एउटा उजाड गाउँ भयो, हाँसोको बस्तीभित्र पीडा बस्ने ठाउँ भयो, साथमा सँगै हिँड्ने बाटो आज सुनसान गल्ली भएछ, साथमा सँगै हिँड्ने बाटो आज सुनसान गल्ली भएछ, हरेक मोडमा तिम्रो झल्को दिलाउने नाउ भयो, आँसु लुकाई हाँस्न सिके दुनियाँको नर्सरीमा, आँसु लुकाई हाँस्न सिके दुनियाँको नर्सरीमा, भित्रभित्रै बल्झिरहने डरलाग्दो घाउ भयो, छाती घाती तिम्रो व्यवहारमा कोमल मेरो मुटु पर्यो, घाती तिम्रो व्यवहारमा कोमल मेरो मुटु पर्यो, अच्छा नभो मुटु तिम्रो व्यवहार धाउ भयो, तिमी गयो मन मेरो एउटा उजाड गाउँ भयो, हाँसोको बस्तीभित्र पीडा बस्ने ठाउँ भयो, होइन त घाटी तिम्रो व्यवहारमा कोमल मेरो मुटु पर्यो, अचानक हो मेरो मुटु तिम्रो व्यवहार दाउ भयो। ओके, नमस्ते हजुर, सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै ठिक छु। मेरो न्यानो माया छ है, रेडियो बन्दीपुर सुन्ने सबैलाई मिठो सम्झना छ, विशेष मिठो स्वरको धनी हजुरलाई भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच, यो मिठो भावनासहित मिठो म्यासेज आइपुगेको छ आज, होइन भान्जु सञ्जित हुनुहुन्छ। थ्याङ्क यू सो मच अगेन तपाईँलाई यो म्यासेजको लागि। नमस्कार, सुन्दैछु है पन्जाबको अमृतसरदेखि भनेर हामीलाई म्यासेज गर्नुभएको हो। फेसबुकको साथीहरूलाई मिस गरेको छु धेरै भनेर प्युठानी लिलुगिरी भाइ हुनुहुन्छ, उहाँले छोड्नुभएको म्यासेज हो। थ्याङ्क यू सो मच, अनि धेरै धेरै माया सम्पूर्णलाई। अब चाहिँ म छुट्नुपर्ने हुन्छ तपाईँको साथबाट, धेरैभन्दा धेरै माया छ र यसपालिको तिजलाई हामीले यसरी नै बिदा गऱ्यौँ। अब अर्को वर्ष चाहिँ यो विपत्ति हामीले भोग्नु पर्दैन भन्ने लाग्छ र अर्को वर्ष हामी एकदमै हर्षोल्लासका साथ तिज मनाउनेछौँ भन्ने आशा छ। यो वर्षको तिजलाई हामीले यसरी नै बिदा गर्ने भयौँ। जाँदा जाँदै एउटा म्यासेज मैले देखिहालेँ, दर्शन हजुर सन्चै हुनुहुन्छ खासा भयो त हजुरको भन्नुभएको रहेछ, मेरो बाँकी नै छ है, म पनि कार्यक्रम सुन्दैछु है, लोक गुरुङ हो भावुक चितवनबाट भन्नुभएको रहेछ। लोकसीलाई थ्याङ्क यू सो मच, र तिसको रनको आजलाई सकियो भन्दै तपाईँको लागि सार्दै भूमिका छुट्टिनु पर्ने हुन्छ। थ्याङ्क यू सो मच, अनि तिसको फेरि पनि धेरै धेरै शुभकामना तपाईँ सम्पूर्णलाई। भोलि भेट्नेछु तपाईँको साथमा, आजको लागि यो वर्षको तिजलाई बिदाई है त भन्दै भूमिका छुट्टी है त। रेडियो बन्दीपुर सुन्दै गर्नुहोला। नमस्ते, बाई।

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन
2: मेरो पनि औठी पुरानो भयो बाबा नयाँ डिजाइनको बनाइदिनु पर्यो
3: होइन है बुढा मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा

0: 55 वर्ष पुरानो भन्सार सुन चाँदी पसललाई दिनुपर्छ।
1: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
2: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168 9805516126।
3: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
4: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
3: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
4: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
5: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
6: विनोद सुनचाँदी पसल, पालुङटा नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
7: प्रोप्राइटर विनोद सुनार, मोबाइल 9831349505 र 9816695850।
3: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
8: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
3: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
8: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
1: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 9846006708।

0: Extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा
2: हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू इमर्जेन्सी सेवा प्रसुति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच इसिजी इन्सुलिन सुई रेबिस भ्याक्सिन हेपाटाइटिस स्कोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल सम्पर्क फोन नम्बर 0665200004 98400506
3: नेशनल सिटी हस्पिटल
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल
5: विशेषज्ञ चिकित्सक र सेवाहरू
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग

0: विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
0: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
0: फिजिसियन डाक्टर गौरीराम महतो,
1: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
0: हाड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
1: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
0: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
0: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
1: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
2: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
3: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
2: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
3: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-47-474।
2: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौँ।
4: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ।
4: थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै।
0: सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 98-560-60-299।
5: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
6: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
5: के भयो र गुरु?
6: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
5: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
6: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
7: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोइता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार, चिसोपानी, तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 98-560-42-576, 98-013-13-191।
8: You are listening
9: Radio Bondipur 88.8. Sounds beyond cool.

0: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
2: हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
2: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
3: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
4: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
3: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
4: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
3: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
4: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
3: भुमकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि भुमकोटे मसला उद्योग बन्दीपुर एक तनहुँ, सम्पर्क नम्बर 98065003423।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856 63 007 0065 580 580 289।
3: अय्या मरे नि बा।
4: होइन के बोला अरे बा, अय्या रात गर्दै बस्नु भएको छ त।
3: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
4: ए हो रला अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
3: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
4: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
3: अनि यो कहाँनिर रहेछ त धने बाबु?
4: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
3: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
4: ल ल टिप्नुहोस् त लाउरे बा, 9841 91 0867 र 9808 13 318।
5: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
6: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841 91 0867 र 9808 13 318।
7: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856 60 4 24, 9860 10 92।
7: प्रोपर्टर अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसीनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0 65 580 229, सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार।

0: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर एकदेखि वडा नम्बर छ भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय, विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
1: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: Extreme energy drink. Time take. Our new team.
3: Wherever you are, stay connected with the wider world. Extreme energy service. And the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC.
5: मा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता। बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना, जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घरपौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्था

0: व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रचुवाको चिल्लीमा जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद दयानन्द बहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र सञ्चार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलाचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा। बीमाका छन् फाइदै फाइदा। शिक्षाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झन्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
2: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्य जन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
6: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
2: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
6: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
2: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची 1 सूचीकृत गरेको छ।
6: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो, र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
2: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
7: सुनेका छौ, हाम्रो गाउँको रमेशलाई त एसआइभी भइस अरे नि।
8: ए हो र, त्यसो भए त उसँग बस्न, हात मिलाउन पनि डर हुने भयो अब त।
9: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
7: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
9: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
2: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउ। समयमै थाहा पाएमा उपचार सम्भव र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
10: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराउ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
11: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
2: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश। आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकेको ढाँचा

0: निर्माण एक वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रवर्धन कार्यक्रम फलअप परिमाण दुईवटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रवर्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण एकवटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरी वा नगरीको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
0: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0865647992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
3: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र औठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
2: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
3: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर
4: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
5: विनोद सुनचाँदी पसल पालुङटा नगरपालिका 5 छाती पोखरी गोर्खा
6: प्रोपाइटर विनोद सुनार मोबाइल 9831349505 र 9816695850
7: काका साह्रै निराश देखिनु भएको छ त बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो
8: हेर न नानी खेतीबाली पनि राम्रो भएन पशुपालन पनि राम्रोसँग फापेन अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो
7: अब विदेश होइन काका तपाईँलाई प्राविधिक सल्लाह उन्नत बिउ बिजन घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न
8: ए हो र त्यसो भए म आजै गइहालेँ
0: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्ण संकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक

0: सक, झार पात्ना सक, मुसा नासक लगायत कमिला धमिरा साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू मकै चढाउने मेसिन 5 र 10 लिटरको हजारी, 2 लिटर 5 लिटर, 16 लिटर 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैची, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिरास, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैडा लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, सञ्जीवनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461926, 98101120.
2: म त एउटा सल्लाह लिन आएको।
3: त्यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुहोस्, के सल्लाह चाहियो तपाईँलाई?
2: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
3: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
2: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
0: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैँसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
4: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन, पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ?
0: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस्। आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फलफुल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको बिल पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल किओएस इभी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसापानी तनहुँ।
4: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856680622, 9856680622।
0: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेसिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नशा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
4: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पापदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856630007 0065580076 र 85289।
0: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
4: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
0: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0658520004, 9840050663।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहु। फोन नम्बर 9856060424, 9860102।
5: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
8: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइबिएफ आइसिएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
7: साथै आइबिएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसिएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
8: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
7: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
9: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भने कहिल्यै ल्याइदिने होइन।
10: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
11: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
10: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
9: थ्याङ्क यू बाबा।
10: अब थ्याङ्क यू त मलाई होइन, 55 पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
12: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशियम सालको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
13: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
15: नबिर्सी भरे

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
2: ढकाल हार्डवेयरमा।
1: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
2: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्री बजारमा।
3: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
4: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
3: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपी पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
0: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
4: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
5: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक सात गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक सात गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
3: प्रोपाइटर मनिष ढकाल, मोबाइल नम्बर 98467-98003, 98458-46952, फोन नम्बर 06-65-80-169।
4: होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: हाम्रो फसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोपाइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06-65-80-084, मोबाइल नम्बर 98467-98003, 98458-46952।

0: extreme energy drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
2: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
2: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
2: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर, सम्पर्क 0054 93 6 11।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
4: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौ। सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर 1, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 98-560-60-299।
5: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
6: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
5: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
6: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
5: सोल्टी पनि।
7: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर 1 डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98-460-40-214, 98-266-77-776 र 0-65-80-278।
8: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, शारीरिक तथा लाग औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0635801670 र 0635802087।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
6: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हाड जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
6: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
1: सम्पर्क 0635802029। सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर एक डुम्रे बजार तनहुँ।
7: पछिनै पछिना आउनु भएको छ त, के भयो गाडी?
8: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
7: के भयो र गुरु?
8: के हुनु र भाइ,
3: बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
7: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
3: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
0: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856042576, 9803131191।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

सम्पूर्ण लोक गीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला।

नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र, तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाइको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम लोक सारथी सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई अडियो लाइभ पनि सुन्न पाउनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिङ्गरी प्युठानबाट सन्तोष सुनार संगम, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्ह 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अम्राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्णा बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट रिमा भर, सामुदायिक रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट निराजन पौडेल, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.5 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रेपाल्चो कोसीपारीबाट नकुल घर्ती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रुकुम पश्चिममा रेडियो आफ्नै एफएम 90.4 MHz मनिषा डागी, ओखलढुङ्गामा रेडियो आफ्नै एफएम 104.8 MHz बिनु माया राई, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट रिजु कार्की, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर फुलामी, रेडियो परोसा 104.9 MHz दाङघोराईबाट दीपक फुन, यसै क्रममा रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धन बहादुर भण्डारी, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, यसै क्रममा रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मध्यपार 88.2 MHz सल्यानबाट लोकमान चन्द र गोरख डागीले साथ दिइरहनु भएको छ, रेडियो मुटकीचुरा 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ।
कार्यक्रम लोकसारथीको आज हामी मङ्गलबारी बसाईमा छौँ र मङ्गलबारी बसाईमा रहेर हामी तपाईँसँग एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू का क्लिप्स नभएर हामी प्रश्नहरू राख्छौँ। प्रश्नको जवाब तपाईँले दिनुपर्ने हुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868-3040-40 नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: उद्योगपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। आज हामी 1 देखि 8 नम्बरसम्मको प्रश्नहरू तपाईँहरूलाई सोध्नेछौँ र आज हामी गीत सुनाउँदैनौँ। आज हामी तपाईँले कतिको नियमित कार्यक्रम सुन्नुहुन्छ होइन भन्ने कुरा हामी तपाईँलाई कार्यक्रमसँग सम्बन्धित रहेर हामी प्रश्न राख्नेछौँ। यो कुरामा तपाईँलाई जानकारी गराए कार्यक्रममा पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? सतिक फुन्देल काठमाडौँबाट है।
1: हजुर,
0: कहाँको मान्छे? काठमाडौँ जानुभयो?
1: गुल्मी मुसिकोट नगरपालिका तीन ठुला चौरको मान्छे।
0: ए, ठुला चौरको मान्छे
1: उत्ता
0: उडेर काठमाडौँ जानुभयो?
1: हजुर।
0: किन काठमाडौँ जानुभयो भन्नुहोस् त?
1: म अध्ययनको लागि।
0: ए, कतिमा अध्ययन गर्नुहुन्छ?
1: कक्षा 7 मा।
0: आज के गर्छौँ तपाईँलाई जानकारी छ?
1: जानकारी छ।
0: ल, कति नम्बरको प्रश्न भएको भन्नुहोस्?
1: 5
0: नम्बरको होइन?
1: हजुर।
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर 5 यस प्रकार रहेको छ। गुल्मी जिल्लामा कार्यक्रम लोकसारथी प्रसारण हुने स्काई पछिको अर्को रेडियोको पुरा नाम भन्नुहोस्।
1: सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौडी अमराई गुल्मी।
0: सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौडी अमराई गुल्मी होइन?
1: हजुर।
0: कतिको ढुक्का हुनुहुन्छ?
1: ढुक्कै
0: हुनुहुन्छ। लक गरौँ?
1: हुन्छ
0: हुन्छ, हामी लक गर्छौँ। हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ। अब साथीहरूलाई सम्झिने अवसर पाउनुको
1: फर्स्ट अफ अल हजुरको लागि
0: धन्यवाद,
1: अनि प्राविधिकमा हुनुहुने दिदीको लागि, अनि मेरो बाबा टिकाराम फुलदेल, मम्मी समीक्षा फुलदेल, बहिनी सम्प्रीतिका फुलदेललाई सम्झिँदै छुट्टिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सतिक फुन्देल, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब गीत बजाउँछौँ, एउटा गीत बजाउँछौँ, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी खेमसुनचेरी र दिपिका बेम्बुको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला 9868-6040 अर्का सहभागी हुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। सजिला सजिला प्रश्नहरू छन् हामीसँग, है, तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?

0: यति बेला चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु।
1: कार्यक्रम सुन्दै बसिरहनु भएको छ होइन?
0: हजुर।
1: ल, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्नहरू राईमा पार्नुहुन्छ? कसको लागि? आठको है। तपाईँको लागि प्रश्न नम्बर आठ यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नु होला। तपाईँले कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ?
0: मैले सामुदायिक रेडियो स्काईबाट।
1: ल, म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला। सामुदायिक रेडियो नृसिंहको मेगाहर्स कति हो? सामुदायिक रेडियो नृसिंहको मेगाहर्स कति हो? अपेक्षाजी रेडियोतिर होइन, ध्यान टेलिफोनतिर केन्द्रित गर्नु होला है। सामुदायिक रेडियो नृसिंहको मेगाहर्स कति हो? 98.1 मेगाहर्स। कतिको ढुक्का हुनुहुन्छ? हुन्छ, हामी लक गर्छौँ है। तपाईँले दिनुभएको जवाब मिलेन। के छ, कार्यक्रम ध्यान दिएर सुन्नुहुन्न क्या नि? कार्यक्रम ध्यान दिएर सुन्नुहुन्न क्या नि? त्यस्तो गर्नु भएन नि। ल, अब बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अपेक्षा भण्डारी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार। हजुर
2: हजुर, नमस्ते।
1: को बोल्नु भयो? कहाँबाट? पूजा बुढा थकी बोल्दै हुनुहुन्छ लुङ्गीबाट। के छ, लुङ्गीतिर गाल खबर पूजा?
2: यता लुङ्गीतिरको के भनौँ, अघि नै घाम लाग्यो, अहिले चाहिँ पानी पर्ला पर्ला जस्तो भएको छ।
1: अघि नै घाम लाग्यो, अहिले पानी पर्ला पर्ला जस्तो भएको छ होइन?
2: हजुर हजुर।
1: पूजाले प्रश्न सुन्नु भएको छ?
2: हजुर।
1: सामुदायिक रेडियो नृसिंहको मेगाहर्स कति हो?
2: के भन्नु?
1: सामुदायिक रेडियो नृसिंहको मेगाहर्स कति हो? पूजाजी, खोइ त उत्तर आएन त। थाहा भएन। हुन्छ, कार्यक्रम सुरुदेखि नियमित सुन्नु पर्यो है। अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा अपेक्षा नभएर पूजा पूर्ण थुकी आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार। हजुर
3: हजुर, नमस्कार।
1: को बोल्नुभयो? कहाँबाट? अर्घ्य खाँचीबाट, प्रकाश कुवर होइन?
3: हजुर।
1: के छ, सही जवाब मिलाउँछु भनेर आउनुभयो?
3: हजुर,
1: अर्घ्य खाँचीकै मान्छेले त मिलाइहाल्नुहुन्छ होला नि होइन? ल भन्नुहोस् त। एक सय सात थुप्रो एक मेगाहर्स भन्नुहुन्छ। हुन्छ, हामी लक गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, साथीहरूलाई सम्झिनुहोस्। हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। आउनु भएको थियो प्रकाश कुवर, उहाँले मिलाउनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40। अब गीत राख्छौँ, अर्को एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: पनि स्वागत छ कार्यक्रम लोक सारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ। यति बेला के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नु होला। कता हराउनुहुन्छ साथीहरू? होइन, हराउनु भएन। यसरी कार्यक्रममा आइसकेपछि तपाईँको फोन कल हामी लिनका लागि यहाँ उपस्थित भएका छौँ। 9868309940 नम्बर तपाईँको लागि। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। मैले फोन गर्दै काट्दै नगर्नको लागि आग्रह गरिराखेको छु। 9868309940 नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? तपाईँको नाम के भन्नुभयो?
1: सुमन नेपाली।
0: सुमन नेपाली कहाँबाट? धुर्कोट गाउँपालिकाबाट, गुल्मीबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: के छ सुमनजी, हालखबर तपाईँको?
1: एकदमै बढिया छ।
0: अनि आज के गर्छौँ, तपाईँलाई जानकारी छ कि छैन? आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन भन्दै थिएँ। कृपया कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला। म तपाईँलाई पटक पटक भनिराखेको हुन्छु है। अब यसरी फोन काट्नुभन्दा बरु कार्यक्रमको बारेमा बुझेर जानेर फोन गरेको राम्रो है। म तपाईँलाई आग्रह गर्छु। 9868309940 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज प्रश्न उत्तरको रमाइलो बसाई, त्यसमा पनि आज हामी कार्यक्रमसँग सम्बन्धित र कार्यक्रम लोकसारथी प्रसारण हुने रेडियोहरूसँग सम्बन्धित प्रश्नहरू हामी राख्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। यसले के हुन्छ भने तपाईँले कतिको नियमित कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा जानकारी दिलाउँछ। तपाईँको घरछेउको रेडियोको बारेमा तपाईँलाई कतिको जानकारी छ भन्ने कुरा पनि तपाईँलाई महत्त्व, त्यसमा पनि महत्त्व राख्छ है। तसर्थ फोन डायल गर्नुहोला। 9868309940 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँका लागि खुला गरेका छौँ। 9868309940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँकै कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। के छ साथी, हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर
0: नमस्कार, कहाँदेखि को बोल्नुभयो? नाम के होला तपाईँको? कुलबहादुर
1: सेजवाल।
0: सेजवाल
1: हजुर हजुर,
0: के छ के छ कुलबहादुर जी, खबर तपाईँको?
1: घाम लागिरहेछ यता उसमा, टमाटर बारीमा काम चलिरहेछ।
0: के छ, आज त पञ्चमी कसरी मनाउँदै हुनुहुन्छ? आज त पञ्चमी हो कि है, कसरी मनाउँदै हुनुहुन्छ? हुन्छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त? सात नम्बरको।
1: हजुर
0: हुन्छ, तपाईँको लागि प्रश्न नम्बर 7 यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। तपाईँले सुनिरहनु भएको रेडियो जलजलाको वेबसाइटको नाम भन्नुहोस्। हजुर, तपाईँले सुनिरहनु भएको रेडियो जलजलाको वेबसाइटको नाम भन्नुहोस्। वेबसाइटको नाम पास गर्नुभयो। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हामीले रेडियो जलजलाको वेबसाइटको नाम सोधेका छौँ तपाईँलाई, आउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन, पारो तपाईँको हो, फोन गर्नुहोला। 98 60 39 40 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी नमस्कार हजुर, मैले पटक पटक भनिराखेको छु, कृपया फोन गर्दै काट्दै गर्ने काम चाहिँ नगर्नुहोला है। 98 60 39 40 मा फोन डायल गर्नुहोला, सकिन्छ फोन गरौँ, सकिँदैन सुनेर मात्रै पनि साथ दिन सकिन्छ। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार हजुर, नमस्कार।
0: कहाँबाट?
2: म ओखलडुङ्गाबाट, खगेन्द्र श्रेष्ठ।
0: खगेन्द्र श्रेष्ठ ओखलडुङ्गाबाट होइन?
2: हजुर हजुर।
0: के छ खगेन्द्रजी, खबर तपाईँको?
2: ठिक छ हजुर, एकदम ठिक छ, पानी पर्न लागेको छ।
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
2: म आफ्नो एफएम ओखलडुङ्गाबाट।
0: आफ्नो एफएम ओखलडुङ्गाबाट सुन्नुभयो होइन?
2: हजुर सर।
0: तपाईँले प्रश्न सुन्नु भएको छ?
2: हजुर, एकचोटि
0: हामी जुन रेडियोबाट बोलिरहेका छौँ, सामुदायिक रेडियो जलजला, सामुदायिक रेडियो जलजलाको वेबसाइटको नाम के हो?
2: फेसबुक एकाउन्ट पेज।
0: सामुदायिक रेडियो जलजलाको वेबसाइटको नाम के हो? वेबसाइट,
2: वेबसाइट
0: अनलाइन प्रसारण माध्यम।
2: फेसबुकको चाहिँ फेसबुक एकाउन्ट पेज हो होइन?
0: कतिको ढुक्क हुनुहुन्छ?
2: एकदम ढुक्क छु,
0: मैले वेबसाइट भनिरहेको छु। हुन्छ, चेक गर्छौँ, हेरौँ न भाव मिल्छ मिल्दैन। तपाईँले दिनुभएको दबाब मिलेन, विदा गर्छौँ। नमस्ते।
2: हस् नमस्कार।
0: ओखलढुङ्गाबाट साथी आउनु भएको थियो, उहाँले दिनुभएको जवाब मिलेन, पालो तपाईँको हो, फोन गर्नुहोला। 98 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि खुला गरेका छौँ, 98 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्कार हजुर।
3: हजुर नमस्कार।
0: एकदम ठिक ठाक छ। मौसम कस्तो छ?
3: एकदम भनेको धुम्म धुम्म होइन, बादल लाग्ने, घाम लाग्ने, बादल र घामको लुकामारी परिरहेको छ एकदम।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु। प्रश्न सुन्नु भएको छ?
3: प्रश्न सुनिरहेको मैले,
0: ल जवाब के होला?
3: वेबसाइटको भन्नु पऱ्यो होइन नाम होइन?
0: हजुर,
3: जलजला प्रेस डट कम होइन यसको?
0: जलजला के भन्नुभयो?
3: जलजला प्रेस डट कम।
0: जलजला पेज?
3: जलजला, जलजला होइन, जलजला प्रेस डट कम।
0: जलजला पेज भन्नुभयो कि प्रेस भन्नुभयो? हजुर,
3: PREFS प्रेस भन्नुहुन्छ नि,
0: जलजला प्रेस डट कम। लग गरौँ,
3: लग गरौँ, लग गरौँ।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, बधाई छ सही जवाब दिनुभएकोमा। साथीहरूलाई सम्झनुहोस्।
3: साथीहरू भन्नु पर्दाखेरि जति पनि जति सुन्नुभयो सम्पूर्ण साथीहरूलाई, र मेरो नाम तिपछि सम्पूर्ण, र मेरो छोरी प्रेसा, अनि अरू अन्य साथीहरूलाई भन्दै हजुरसँग बिदा माग्छु। के बाई बाई।
0: नमस्ते। टेलिफोन सम्पर्कमा पिताम्बर रोका आउनु भएको थियो, उहाँले सही जवाब दिनुभएको छ। अब अर्को गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ अञ्जिता विश्वकर्माको आवाज हरिगिरी विमर्शीको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। उहाँले लेख्नु भएको गीत हो, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। त्यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार सर। को बोल्नुभयो, कहाँबाट? सिया चामलिङ खोटाङबाट है। के छ खोटाङतिरको हालखबर? हाम्रोतिर पनि एकदम ठिकठाक छ। आज प्रश्नोत्तरको रमाइलो खेल खेल्न आउनु भएको छ। कति नम्बरको प्रश्न राख्नुहुन्छ, रोज्नुहुन्छ तपाईँले? एक नम्बर राखौँ है। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर एक यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। कार्यक्रम लोक सारथी अन्तर्गत शुक्रबारी बसाईमा हामी के गर्छौँ? कतिको ढुकाउनुहुन्छ? हुन्छ, हामी हेर्छौँ। आउनु भएको थियो साथी, उहाँलाई हामीले सोधेका छौँ कार्यक्रम लोक सारथीको शुक्रबारी बसाई अन्तर्गत कुन बसाई प्रसारण हुन्छ भनेर सोधेका छौँ। जवाफ दिनुहोला यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? सदीक्षा तामाङ। के छ सदीक्षा हालखबर? सन्चै आरामै हुनुहुन्छ? यति बेला के गर्दै हुनुहुन्छ? घाँस काट्दै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ, जवाफ के होला?
1: शुक्रबारको बसाइमा चाहिँ आफूलाई मन पर्ने गायक गायिकाको नाम बताउनु पर्ने र मन पर्नु पर्ने कारणहरू बताउनु पर्ने हो।
0: कतिको ढुक्का हुनुहुन्छ?
1: म ढुक्कै
0: छु।
1: हुन्छ,
0: हामी लग गर्छौँ। तपाईँले दिनुभएको जवाब एकदमै सही छ, साथीहरूलाई सम्झिनुहोस्।
1: बस्ने भाकामा त सम्झिनु पर्छ फर्स्टमा हजुर, अनि त्यो सन्मरणहरू टिचरलाई पनि बस्ने भाका सुनेर मनोरञ्जन लिनुहोला भन्न चाहन्छु। अनि जति साथीहरू यति बेला कार्यक्रम लोक सारथी सुनेर बसिराख्नु भएको छ, सबै सबैलाई बस्ने भाका सुनेर मनोरञ्जन लिनुहोला भन्नु चाहन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो सदीक्षा तामाङ धनकुटाबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब गीत राख्छौँ क्यारे, सही जवाब मिलाएपछि त गीत राख्नुपर्छ। गीतपछि तपाईँको आवाजमा हामी फेरि आउँछौँ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी छौँ र 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ 9868609440 नमस्कार हजुर।
1: हजुर नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: म राजन केसी सल्यानदेखि हजुर।
0: सल्यानबाट राजन केसी है?
1: हजुर हजुर।
0: के छ सल्यानतिरको हालखबर राजनजी?
1: एकदम ठिक छ हजुर, पानी पर्ला पर्ला जस्तो भइरहेको छ, त ठिकै छ।
0: अरू त ठिकै छ होइन?
1: हजुर हजुर, त्यतातिर के छ?
0: यतातिरको मौसम पनि ठिक ठिकै गरेको छ है?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई थाहा छ कि छैन? प्रश्न उत्तरको रमाइलो खेल खेल्छौँ भन्ने कुरा होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु। कति नम्बरको प्रश्न राखौँ
1: हजुर?
0: चार नम्बरको है?
1: हजुर।
0: हुन्छ, प्रश्न नम्बर चार तपाईँको लागि यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर चार, रुकुम पश्चिममा अवस्थित रेडियो मौराखाडा एफएम को मेगाहर्स कति हो? रुकुम पश्चिममा अवस्थित रेडियो मौराखाडाको मेगाहर्स कति हो? पास भन्नुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, उहाँले प्रश्नको जवाब दिन सक्नु भएन। पालो तपाईँको हो, रुकुम पश्चिममा अवस्थित रेडियो मौराखाडा जो जहाँबाट पनि कार्यक्रम लोकसारथी प्रसारण हुन्छ, त्यो रेडियोको मेगाहर्स कति हो भनेर हामीले तपाईँलाई सोधेका छौँ, तपाईँले जवाब दिनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? के लिम्बु भन्नुभयो? अलि बुझेन हजुर, तपाईँको आवाज सानो आयो, यो कल हामी लिन सक्दैनौँ, माफ गर्नुहोला। आवाज एकदमै सानो आयो, नामै बुझिएन उहाँको है। कृपया कार्यक्रममा आइसकेपछि तपाईँले ठुलो आवाजमा बोलिदिनु भए पनि अझै राम्रो हुन्छ, बुझिने गरी बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868609440 नम्बरमा फोन डायल गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ। 9868609440 फोन डायल गर्नुहोला, नम्बर यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? अरुणिका राई धरानबाट। के छ अरुणिका हालखबर? के गरिदिनुहुन्छ यति बेला? रेडियो सुन्दै बस्नु भएको छ। कुन एफएमबाट कार्यक्रम सुन्नुभयो? बेलुका एफएमबाट कार्यक्रम सुन्नुभयो होइन? प्रश्न सुन्नु भएको छ तपाईँले? प्रश्न सुन्नु भएको छ, जवाब के होला प्रश्न? सामुदायिक रेडियो मौराखाडाको मेगाहर्स कति हो? हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। सही जवाब दिनुभएको छ, 106.5 मेगाहर्स रेडियो मौराखाडाको मेगाहर्स हो। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्,
2: साथीहरूलाई सम्झना गर्नु पर्दा प्रश्न हजुरहरू सबै हुन्छ, तिमीहरू एकदमै धेरै सम्झना, अनि साथीहरू सकेर तिमीहरू विपक्षमा उहाँहरूलाई धेरै धेरै सम्झना, अनि सबै सबै साथीहरूलाई अनि सम्झना गर्दै जान्छु।
0: नमस्ते, अब हामी एउटा गीत तपाईँको लागि राख्छौँ। गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौँ। 9868-39-40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी मजाले कुराकानी गर्न सक्छौँ। यति बेला अब गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। 98 68 39 40 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट अर्थात् काटिसकेको छ। साथीहरूलाई मैले फोन गरिसकेपछि फोन नकाट्नको लागि म आग्रह गर्छु, किनभने फोन काट्यो भने त कुरा गर्न पाइन्न क्या। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, हजुर नमस्कार, आवाज आएन क्या अरे, हामी उहाँको कल लिन सकेनौँ। नेटवर्कले काम नगरेको हो कि अथवा के हो होइन त्यो त साथीलाई नै जानकारी होला, थाहा होला। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए 98 68 39 40 मा फोन डायल गर्दै गर्नुहोला। हामी के छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: हेलो दाइ नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? विनिता बस्नेत धनकुटाबाट। ए विनिता दाहाल, के छ विनिता, हालखबर?
1: ठिकै छ, अन्त घरको के छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो विनिताले? रेडियो मेन्सिएमएफएमबाट सुन्नुभयो होइन?
1: हजुर।
0: ल, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? एक नम्बरको गइसक्यो है। हामीसँग दुई तिन छ दुईको है। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर दुई यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई, धनकुटामा अवस्थित सामुदायिक रेडियो खबर पालिका एफएमको मेगा हर्स कति हो?
1: 88.1
0: मेगा हर्स भन्नुहुन्छ। कतिको ढुकाउनुहुन्छ? हामी लग गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, अहिलेको लागि विदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो विनिता दाहाल, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 मा। अर्का सहभागी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? मैले पटक पटक भनिराखेको छु, तपाईँले नमस्ते गर्नको लागि होइन, कार्यक्रममा सहभागिता जनाउनको लागि आउनुपर्ने हुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 98 68 39 40 मा। अर्को साथी नमस्कार हजुर,
2: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? उमेश, के भन्नुभयो? उमेश जी, के छ हालखबर? ल, म तपाईँलाई प्रश्न राखिहाल्छु, रेडियो खबर पालिकाको मेगा हर्स कति हो? अगाडिकै क्वेसन हो तपाईँलाई। हुन्छ, विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पास गर्नुभएको छ। अब अन्तिम एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि कार्यक्रमबाट विदा हुनेछौँ। 53 मिनट गइसकेको छ, अन्तिम एकजनालाई लिउनेछौँ, किनभने 3 जनाको टार्गेट हो है, त्यसैले फटाफट फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, भन्दै थिएँ मैले पटक पटक भनिराखेको छु, मिस कल नगर्नु होला। यति बेला साथी नमस्कार हजुर,
3: हेलो,
0: नमस्कार हजुर,
3: को बोल्नुभयो? आकाश भन्नु
0: आउनु भएको थियो साथी, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। होइन, मान्छेहरूले कहाँ फोन गर्दैछु भनेर थाहै नभइकन फोन गर्ने यो कस्तो रेडियोमा फोन गर्दा कार्यक्रममा फोन गर्दा कहाँदेखि को बोल्नुभयो अरे होइन, यो एउटा तरिका हो। यो नम्बर मलाई पठाउनु होला प्रायोग मित्र, मैले नम्बर भोलिको कार्यक्रममा भए नि म भाषण गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? ल कार्यक्रम तपाईँको नाम के भन्नुभयो? किम लिम्बू भन्नुभयो? चित्रबास लिम्बू, चित्रराज लिम्बू होइन? ल प्रश्न सुन्नु भएको छ तपाईँले? अन्ठानब्बे दुई लग गरौँ, हुन्छ हामी लग गर्छौँ। तपाईँले दिनुभएको जवाब मिलेन, विदाई गर्छौँ, नमस्ते। यसको सही जवाब हो 87.8 मेगाहर्ज है, 87.8 मेगाहर्ज हो। तपाईँले यो जवाब नियमित सुन्ने र सुरुमा सुन्ने साथीहरूले त जानकारी हुन्छ है, त्यसैले कार्यक्रमलाई सुरुबाटै नियमित सुन्ने बानीको विकास गर्नुहोला भन्दै तिनजेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष आभारका शब्दहरू व्यक्त गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्छु। सुझाव सल्लाह वा प्रतिक्रियाका लागि 98644-17-298 फोन गर्नुहोला। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार।
4: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौँ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौँ। घर वरिपरि भएको खाल्टाखुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टाखुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौँ। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौँ। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौँ। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
5: स्वास्थ्य शाखा भानुनगर पालिकाको जनहितमा जारी सन्देश।

दूर आले मगर आबू खैरनी गाउँपालिका एक 1700 यन्चोक तार तनहुँबाट म विगत 18 महिनादेखि म दुवै मृगौला पीडित मृगौला प्रतिरोपणको लागि आर्थिक साह्रै कमजोर भएकोले सहयोगको अपेक्षा गर्दछु। मेरो

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर एकदेखि वडा नम्बर छ भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 5 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चा टुनी खेल तनहु। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ।
0: 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
1: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
6: होइन, यति विधि चिटिक कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
1: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
0: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोरखा।
8: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
6: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
6: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसी गोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98460।

0: Extreme Energy Drink.
1: अय्या मरे नि बा
2: होइन के बोला रे बा अय्या हात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र ला बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9801-13-318
3: जगजुर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तनहु मोबाइल नम्बर 9841-91-0866 र 9801-13-318
5: आइभीएफ ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि आइभीएफ मात्र गर्नुभन्दा एडभान्स आइभीएफ आइसीएसआई नै रोजौं
6: पुरुष बाँझोपनको लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइभीएफ आइसीएसआई ट्रिटमेन्ट तपाईँको लागि अहिले आइभीएफ आइसीएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ
5: साथै आइभीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर आइसीएसआई प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744
5: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ
7: अब जापान ट्राई होइन स्योर गरौँ
8: सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0-65-80-599 मोबाइल 98-560-60-299
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने चिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
4: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
5: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
6: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
5: जीएमसी स्पेशल मिट मसला? हैन, के सुन्दैछु म यो?
6: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
5: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
6: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
5: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ। सम्पर्क नम्बर 9865002।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरीराम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0 56 4 93 6 11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-604-24, 98660-010-92।
7: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास। नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: छोटो छुट्टी छ, आजै गइहालौ, बरु बेलुकी रोधी पो जाने कि।
10: छ्या, तिमी त कस्तो हो।
0: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चोक बालुने, मोबाइल नम्बर 9862646888।
9: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
10: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
11: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
10: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ,
12: फोन नम्बर 0165746668।
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरी वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665764992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
4: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
3: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
4: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
3: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: एक्काइसौं दिनमा पनि सुरुङमा खोजी चल्दै भाँचिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
11: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
10: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
12: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट 1-2 दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
11: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
10: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
13: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
14: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
13: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
14: आयोजक घरबझोङ गाउँपालिका, जोमसोम मुस्ताङ।
13: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
14: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333, 493-555।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंकासहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधारसहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बिमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जल विद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
10: यसरी नागढुङ्गा मुगलिन सडक खण्ड र अन्तर्गत कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ। बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सडकमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ।
11: सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्यमञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोगबारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुनर्निर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
10: रसुवाको भटेकुसी बाढीका कारण कैलाश मानसरोवर र गोसाईकुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 199 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
11: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकुसी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डिएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीडित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
10: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सडकबाट झन्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेतीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेतीले जनाएको छ।
11: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरू कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीले तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ गर्नु तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
10: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका चार जोमसम्म आजदेखि शुरू भएको घरबझोङ जलवायु सम्मेलन 2083 उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
11: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
22: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाषिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। मकवान रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा, मासु, अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
12: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौँ। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलि ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ, धादिङ र काभ्रेमा भएका करिब 22 उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट, खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि परिस्थिति र खुलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने लागेको छ।
1: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
12: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र नेपालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही माटहरू जो चाहिँ अलि धेरै ब्रान्चहरू भएको माटहरू छ, ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने, त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ। र जहाँसम्म चामल, दाल, तेलको सन्दर्भ छ, आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
1: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होइन,
12: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
2: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक भोगी वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक उपयोगी वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
4: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढेर बजार हरियाली भएको दिन लगानी र बिमा समूह 2.5% भन्दा धेरैले उकालो

0: 8 अर्ब 41 करोड रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभ करमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभ कर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभ कर कायम गरिएको थियो।
1: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार गएको आर्थिक वर्षमा देशभर झन्डै 7 अर्ब 20 अर्ब 86 करोड रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3 अर्ब 86 अर्ब 15 करोड रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झन्डै 3 अर्ब 34 अर्ब 71 करोड रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डिटिएच सेवा डिस होम।
1: डिस होम, खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पु महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुलपर गर्ने कार्यालयले जनाएको छ। साथै सडक विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083

0: सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफल पछि सभापति कृष्ण बहादुर ओकाएले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशु रोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ।
1: देशभर आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्ट्यान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन ट्याङ्क सहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
0: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
1: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चिनिया राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग USAID जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसङ्गमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका टी20 लिग खेलेको अनुभव छ।
0: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरे यता 22 वर्ष 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एक दिवसीय करियर सन् 1989 2012 गरी 22 वर्ष 91 दिनको रहेको थियो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
1: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
0: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यकीय वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
1: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
0: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआइभी भएछ अरे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त। होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
2: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
3: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउ। समयमै थाहा पाएमा उपचार सम्भव र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
4: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
5: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
3: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिड्स जेबी द्वारा जनहितमा जारी सन्देश। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था

0: तपाईँको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
1: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
2: ढकाल हार्डवेयरमा।
1: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
2: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्री बजारमा।
3: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
4: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
3: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू, प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
5: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
4: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
6: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँचबुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँचबुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
3: प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845649, फोन नम्बर 06-5805169।
4: होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06-5806084, मोबाइल नम्बर 9847980003, 9845649।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
0: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846006078।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीर को डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे।

0: फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक, डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856363007, 0665806076 र 85289।
1: नेशनल सिटी हस्पिटल,
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
4: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
4: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
4: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0564-93-6-11।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: ए रूपा बहिनी, कहाँ हिँडेको?
6: दिदी, अब कति कुर्नु, उमेरले पनि उकालो लाग्न थाल्यो, बिहे गरेको पनि 7 वर्ष भयो, सन्तानका लागि चेक जाँच गराउन जान लागेको नि।
5: कहाँ जान्छौ त रूपा?
6: दिदी, पोखरा पर्स्याङमा सहारा फर्टिलिटी सेन्टर छ अरे नि, त्यही जान लागेको।
5: ओहो, मैले भन्न लागेको त्यही जानु भनेर। बहिनी, मेरो पहिलो नानी भएपछि 5 वर्ष नभएर त्यही गएर बाबु जन्मेको, धन्य छ त्यो सहारालाई। ल ल नानी, राम्रै ठाउँमा जाँदैछौ, ढुक्क।
7: पोखराकै अत्याधुनिक प्रविधि र वरिष्ठ डाक्टरहरू सहितको नि सन्तानलाई सन्तान जन्माउनको लागि भरपर्दो उपचार केन्द्र सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
8: फोन 061574668, 419116।

0: देश विदेश का ताजा समाचार
1: अब रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा
0: बन्दीपुर समाचार कुनै पनि सूचनाबाट तपाईँ अब वञ्चित हुनु पर्दैन
1: किनकि हामी दिन्छौ सत्य तथ्य र निष्पक्ष समाचार
0: हामी सूचनाको शक्ति स्थापित गर्नेछौँ
2: पहाड किरानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

नमस्कार, साँझको बन्दीपुर समाचारमा प्रतीक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्ट्जमा 28 जिल्लाभन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

जलवायु परिवर्तनको जोखिम नियन्त्रणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सहयोगको नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको निर्देशन। भाँचिएको कृष्णफेरको सडक नयाँ ट्र्याक खुल्ने काम सकियो। भोटेको श्री बाढी अहिलेसम्म 1,395 जनाको शव भेटियो। 5,130 जना अझै सम्पर्क विहीन। भारतले नेपाललाई दिने 694 मेगावाट बिजुली दिने। मुस्ताङमा आजबाट जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु। गोर्खामा त्रिशुलीले बगाएर ल्याइएको 30 थान ग्यास सिलिन्डर फिर्ता। सचिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको कारण सचेत जोखिम तथा विपद न्यूनीकरण तथा व्यवस्थापन पक्षमा विश्वव्यापी सहयोगीसँगै सहकार्यको लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरप्रसून जलवायु सम्मेलनको क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विपद सँगै विषयमा विश्व समुदायको माझ साझा जिम्मेवारी रहेकाले सावधानको लागि विश्व ध्यानकर्षण गराउने प्रतिबद्ध व्यक्त गर्नुभएको छ। सँगै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभा जलवायु परिवर्तनको कारण नेपालले भोग्ने परिरहेको समस्या, क्षति, सावधान लगायतको विषयमा विश्व सामूहको ध्यानकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उल्लेख छ। त्यस्तै गरी जलवायु परिवर्तनले नेपालको हिमाल पहाड तराईको क्षेत्रमा परिरहेको गम्भीर असरबारे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानकर्षण गराउने पनि प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ रहेको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रो हिमालय पग्लिने सँगै हिमालमा चट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिम नदीहरूको बहाव बढ्ने सँगै पानीको मुहानहरू सुक्दै जाने सँगै मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतको समस्याहरू हिमाली क्षेत्र सहित समग्र नेपालले भोग्नु परेको छ तथा जलवायु परिवर्तनको कारणले पनि स्थानीयको जनजीवन, कृषि, जैविक विविधता तथा असर पर्न थालेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङमा जोमसुङमा घरपचुङ जलवायु सम्मेलनमा आयोजना भएको खुसी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्दै कार्यमा सँगसँगै प्रदेश पालिका बीच पनि बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, घरपचुङ गाउँपालिकाले आयोजना गरेको 2 दिने सम्मेलनमा आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो। सम्मेलनमा देशका धेरैजसो गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको पनि सहभागिता रहेको थियो। हिमपहिरोबाट भुटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीले अपूरणीय धनको क्षति, भौतिक सम्पत्तिको क्षति पुर्याएको त सँगै संयुक्त राष्ट्रसङ्घको 81 महासभा प्रधानमन्त्री शाहको सँगै शाहले सम्बोधन गर्ने कार्यक्रम सहित व्यापक तयारी भइरहेको अवस्थामा यो सम्मेलनलाई पनि महत्त्वपूर्णको साथ हेरिएको पनि बताइएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रबन्धन सम्बन्धी जिल्ला प्रशासन कार्यालय 5 पदे परिपत्र जारी गरेको छ। सँगै मन्त्रालयले सहमति आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरलसँगै प्रभावकारी रूपमा सेवा प्रवाहको लागि परिपत्र गरिएको हो। पत्र अनुसार भने सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोगसँगै सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा असलीसँगै असल हुने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गर्न कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपङ्गता भएको तथा अशक्त व्यक्ति, गर्भवती, सँगै सासाना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक, सँगै टाढाबाट सेवा लिन आएका ग्राहकलाई सेवाग्राहीलाई भने सेवा प्रवाहमा प्राथमिकताका साथ प्रदान गर्ने भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट पनि जिल्ला प्रशासन कार्यबाट प्रयोग हुने सबै प्रकारको निवेदन फारम, राष्ट्रिय परिचय पत्र, राहदानी सेवाको लागि अनलाइन फारम गर्न सेवा फोटोकपी र स्क्यान सेवा इमेलबाट पनि पत्रचार गर्ने सँगै गरी अभिलेख भूषण पनि पठाउने
प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पनि उल्लेख गरिएको छ। सम्बन्धित कार्यालयको सेवा प्रविधि प्रकृतिक अनुसार नागरिक सहायताको सेवाबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउने निर्देशन दिएको छ। त्यस्तै गरी सेवा प्रभावमा प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना सँगै जानकारी र कार्यविधिगत विषयमा पनि कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित सम्प्रेषण गर्न सँगै कार्यालयको वेबसाइटमा पनि नियमित रूपमा अध्यावती गराउन विषयमा पनि उल्लेख गरिएको छ। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतीय ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 11 तारिक अर्थात् आउँदो पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुकी 6 बजेसम्म विद्युतीय उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ। फुलचुपुर ढल्कीबर 400 केभी डबल सर्किट प्रसार लाइन मार्फत अधिकतम 600 मेगावाटसँगै टनकपुर महेन्द्रनगर 132 केभी सिग्नल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटबाट विद्युतीय उपलब्ध गराउने भएको छ। भारतले सन् 2027 जनवरीदेखि विद्युत निर्यात छ भने 2026 डिसेम्बर समीक्षा गरिने पनि उल्लेख गरिएको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीको कारणले पनि जलवायुसँगै जलविद्युतमा योजनामा पूर्वाधारमा ठूलो असर परेको छ। भारत यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न ऊर्जासँगै ऊर्जाको क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्य थप सुदृढ बनाउन पनि प्रतिबद्ध रहेको जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा प्रमाणा दिने सबै मन्त्रालय, आयोग, सचिवालय, 7 वटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सँगै पालिकालाई आग्रह गरिएको छ। मन्त्रालयले सरुवा भएको कर्मचारीलाई विभिन्न बहानामा सापिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसके पनि रामना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रविधि देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरिएको हो। मन्त्रालयले आज परिपत्र निकाले निजामतीसँगै नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अधिकतमभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको यस्तो तलब भत्ता सम्बन्धित कार्यालयको प्रमुखसँगै भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको पनि जानकारी दिएको छ। सँगै मन्त्रालयका अनुसार भने पछिल्लो समय सरो भएको कर्मचारीलाई नियमावली तोकेको बहाली म्याद सकिँदा समेत रमना नदिनु विभिन्न वाहनामा सापिकै कार्यालयबाट राखेर काम गराउने सँगै सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसरी पनि पालिका जनशक्ति अभाव भई सेवा प्रभावमा गम्भीर समस्या सिर्जना हुने पुगेको मन्त्रालयले जानकारी दिएको छ। रसुवा भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट आज 3 हप्ता भएको छ। अहिलेसम्म भने 1,395 जनाको शव भेटिएको छ भने 5,130 जना सम्पर्कविहीन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार भने सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 जना शव भेटिएको पनि जानकारी दिएको छ। नवलपरासी पूर्वीमा 232 जना, नवलपरासी पश्चिममा भने 222 जना, नुवाकोटमा 202 जना, रसुवामा 186 जना, गोर्खामा 77 जना, धादिङमा 72, तनहुँमा भने 38 जना फेला परेको पनि जानकारी दिएको छ। उपचारको क्रममा काठमाडौँमा भने 2 जनाको ज्यान गएको छ। भेटिएको सबमध्ये 104 वटा शनाखत भइसकेको छ। बाँकी पहिचानको लागि डिएनए परीक्षण लगायतको प्रक्रिया अगाडि बढाइएको पनि प्राधिकरणले जानकारी दिएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएको मध्ये भने विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएको पनि नागरिक मध्ये नुवाकोटमा 1,469 जना, रसुवामा 825, धादिङमा 94 जना रहेको पनि जानकारी दिएको छ। विभिन्न उन्नाइस अस्पतालमा भने 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेको पनि जानकारी दिएको छ। सुरक्षा निकाय पालिकासँगै विभिन्न सरकारी सँगै गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीन खोजी तथा घाइते उद्धारसँगै उपचाररत राहत व्यवस्थापन काम भइरहेको पनि जानकारी दिएको छ। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक
अनुमान गरिएको छ। नागढुङ्गा मुगलिङ सडक खण्ड अन्तर्गतको धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम आज सम्पन्न भएको छ। त्रिशुली नदी कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम आज सकिएको। कृष्णभीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जानकारी दिएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहिबार बिहानैदेखि पूर्ण रूपमा सडक सञ्जाल गर्ने तयारी रहेको सडक विभागले जानकारी दिएको छ। बाढीसँगै पहिरोको कारणले क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्रारम्भिक सँगै प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको हो। अहिले यस सडकको ग्राभिल गर्ने, नाली निर्माण गर्ने सँगै सुरक्षाको लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको पनि जानकारी दिएको छ। सम्भावित पहिरो हटाउन उपकरण तथा आवश्यक सँगै अवस्थाको राख्नु अवस्थामा राख्नुको साथै वैकल्पिक मार्गको रूपमा बेनीघाट फिसलिङ सडक पनि काम अगाडि बढाइएको जानकारी दिएको छ। भोटेकोसी बाढीमा अल्पनीय बाढी कठोर गोर्खाको पालुङचा नगरपालिकाको 33 नागरिकको ज्यान गुमाएपछि यति बेला सिङ्गो पालुङचा नगरपालिका शोकमा डुबेको छ। एउटै विपदले ठुलो मानवीय क्षति भरेको नगर आयोजित शोक सभामा सहभागी अधिकांश आँखा आँसु रोकिएन। सँगै दिवंगत नागरिकको सम्झनामा पालुङचा नगरपालिका वडा नम्बर 5 चारकुनेमा आयोजित शोक सभाले पीडित परिवारको दुःखसँगै विपदपछिको पुनःस्थापनाको लागि सामूहिक सङ्कल्प गर्ने सन्देश दिएको छ। सँगै नगर प्रमुख विभव चिन्तनले 33 जना नागरिकले गुमाएको सँगै पालुङचारको लागि अपूरणीय क्षति भएको बताउँदै शोकलाई शक्तिमा बल दल्नु विकल्प छैन भन्नुभएको छ। सँगै उहाँले विपदको दिएको पीडाबाट नगरवासीलाई बाहिर निकाल्न स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय सँगै सरकारवाला सबै एक पक्ष सँगै पक्षबीच सहकार्यसँगै समन्वय आवश्यक रहेको बताउनु भएको छ। सँगै प्रभावित परिवारको पीडा सम्बोधन गर्दै पुनः स्थापनाको लागि कामलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउन नगरपालिका प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो। साथै शोक सभामा प्रतिनिधि सभाको सदस्य कविन्द्र बुर्लाको चाहिँ गण्डकी प्रदेशका ऊर्जा जोशो तथा खानेपानी मन्त्री फरेन्द्र देवकोटा, जिल्ला समन्वय समिति गोर्खाका प्रमुख मोहन बहादुर थापा, भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठी, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल सिन्हा, पालुङचा नगरपालिकाका निमित्त प्रमुख प्रशासक अधिकृत मनोज नेपाली लगायत विभिन्न राजनैतिक दल तथा जनप्रतिनिधि प्रतिनिधि सुरक्षा निकायसँगै सरकारवाला निकायहरूको पनि उपस्थितिसँगै सहभागिता रहेको थियो। त्रिशुली नदीले बगाएर ल्याएको भदौ 10 गते त्रिशुली बाढीले रसुवासँगै नुवाकोट बगाई ल्याएको गोर्खातर्फको किनारामा फेला परेको ग्यास पकाउने सिलिन्डर ग्यास स्थानीय युवाहरूले फिर्ता गरेको छ। गोर्खाको सहित लैखन गाउँपालिका वडा नम्बर 4 छेउरेनी टारबाट युवाहरूले त्रिशुली किनारबाट सङ्कलन गरिएको 30 सिलिन्डर फिर्ता गरिएको वडाध्यक्षसँगै प्रहरी चौकी रानी गाँसले रोहबरमा भने फिर्ता गरिएको जानकारी दिएको छ। फिर्तासँगै गरिएको 30 सिलिन्डर बाचार यी घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभएको छ। 30 सिलिन्डर 10 थान भरिएको, बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको छ भने साथै त्रिशुली किनारमा युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि सङ्कलन गरी फिर्ता गरिएको उहाँले जानकारी दिनुभएको छ। तनहुको व्यास नगरपालिका वडा नम्बर 3 शिव पञ्चायत मन्दिर आसपास क्षेत्रमा झाडी फाड्ने सँगै छाडी बढेर सामाजिक मर्या विपरीत गतिविधि हुन सक्ने भन्दै स्थानीय गुनासोपछि प्रहरीले सरसफाई सक्रियता देखाइएको छ। सँगै जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुको प्रहरी टोलीले पहिचान गरी स्थानीय बासिन्दाको सहयोगमा मन्दिर क्षेत्र आसपासमा झाडी सफा गरेको हो। मन्दिर क्षेत्रको झाडी बाक्लिँदै गएपछि असामाजिक तथा सामाजिक मर्यादा विपरीत गतिविधि हुन सक्ने भएकाले पनि स्थानीयले प्रहरी समक्ष जानकारी गराइएको थियो।
अन्तिममा जाँदाजाँदै खेलकुद सम्बन्धी खबर. जिम्बाब्वे क्रिकेट किपर ब्याटर ब्रायन टेरले भने भारतका लेगर्स सचिन तेन्दुलकरलाई नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोडेको छ. घरेलु मैदान अस्ट्रेलियामा अस्ट्रेलियासँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्रममा भने टेलर तेन्दुलकरको कीर्तिमानी तोडेको हो. हामी साँझको बन्दीपुर समाचारको अन्तिम अन्तिमतर्फ आइसकेका छौँ. विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक.

0: कार्यक्रम तथा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सहयोगको नाममा गैरकानूनी रूपमा असुल गर्ने कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। भाषीको कृष्णफेरको सडक खण्ड नयाँ ट्र्याक खोल्ने काम आज सकियो। भटेकोशी पहाडीमा अहिलेसम्म 1395 जनाको सब भेटियो, 5130 जना सम्पर्कविहीन। भारतले नेपाललाई दैनिक 694 मेगावाट बिजुली दिने। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु। गोर्खामा त्रिशुलीबाट बगाइल्याएको 30 थान ग्यास सिलिन्डर फिर्ता। र सचिनलाई पछि पार्दै टरर बनी सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी। साँझको बन्दीपुर समाचार सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक। अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक सङ्गतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज प्रवचनको सेवामा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित 9 अध्यायको 27 34 पदहरूलाई यहाँहरूको बिचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर यसरी म पाठ गर्न चाहन्छु। यीशु त्यहाँबाट जानुहुँदा 2 अन्धहरू हे दाउदको पुत्र, हामी माथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि पछि लागे। उहाँ घरमा पस्नु भएपछि ती अन्ध मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूको आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। तर तिनीहरू गए र त्यस इलाकाभरि उहाँको कीर्ति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो, तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो। भूत निकालिएपछि त्यो गुङ्गो बोल्यो, अनि इजरायलमा कहिल्यै यस्तो देखिएन भन्दै भिड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे, भूतहरूको मालिकद्वारा त्यसले भूत निकाल्दछ। आदरणीय श्रोता, यो खण्डमा हामीले यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौँ र यसको बारेमा विस्तृत रूपमा हेर्नेछौँ। लेखकले यहाँ धेरै कुराहरू लेखेको हामी देख्छौँ र उनको विवरण अनुसार यहाँ 2 अन्धहरूको बारेमा यहाँ चर्चा गरिएको छ। 2 अन्धहरू यीशु कहाँ आएर भने, हे दाउदको पुत्र, हामी माथि दया गर्नुहोस् भनी कराउँदै उहाँको पछि लागे। र यीशु प्रभु जहाँ जहाँ जानुभयो त्यहाँनिर आश्चर्य कर्महरू हुन थालेको हामी देख्छौँ। यो संसारमा यीशु प्रभु चङ्गाइकर्ता मात्रै होइन, उहाँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा मानिसहरूले बुझेको उहाँ चाहनुहुन्छ। र उहाँले सबैभन्दा पहिला चाहिँ आश्चर्य कर्महरू, चङ्गाइका कामहरू गर्नुभयो ताकि उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर प्रकट गर्नका लागि पनि। त्यसैले यहाँ यीशु प्रभुले 2 अन्धहरूलाई जसरी उनीहरूले पछि पछि लागेर उनीहरूले दाउदको पुत्र हामी माथि दया गर्नुहोस् भनी उनीहरू कराउँदै गर्दाखेरि कति भिडहरूले चाहिँ नकराउनका लागि पनि कोसिस गरे, अथवा उनीहरूलाई यीशुलाई अप्ठ्यारो नपार्नका लागि यीशुलाई यो कुराले बाधा पुग्छ होला भनेर उनीहरूले उनीहरूलाई चुप लगाउने कोसिस पनि गरेको हामी देख्छौँ। तर यीशु प्रभु चाहिँ त्यस्तो हुनुहुन्न थियो। उहाँ चाहिँ यीशु चाहिँ घरमा पुग्नु भएपछि ती अन्ध मानिसहरू उहाँका आए र उनीहरू जसरी पनि यीशुलाई भेट्ने कोसिस गरेको हामी देख्छौँ र यीशु कहाँ आएर यीशु प्रभुले दया गरिदिनुहोस् भन्दै उनीहरू कराउँदै आएको देखिन्छ र यीशुले तिनीहरूलाई भन्नुभयो म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्दछौ? त्यसकारणले अन्ध व्यक्तिहरू आफ्नो अन्धोपनबाट छुटकारा पाउनलाई अथवा दृष्टि पाउनका लागि उनीहरू यीशुलाई चिच्याउँदै कराउँदै पुकार गरिरहेको अवस्थाहरू यहाँ देखिन्छ र यस्तो बेलामा यीशु प्रभुले उनीहरूलाई फेरि प्रश्न गर्नुभयो कि म यो गर्न सक्छु भन्ने के तिमीहरू विश्वास गर्दछौ? यो कुरा यीशुले सोध्दै गर्नु हुँदाखेरि तिनीहरूले के जवाफ दिए भने उनीहरूले के भन्यो भन्दा ज्यू प्रभु भनेर उनीहरूले बोलेको देखिन्छ र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले उत्तर दियो कि प्रभु यीशु ख्रिस्टले हामीलाई पनि निको पार्नुहुन्छ अथवा हामीमाथि दया गर्नुहोस् भनेर हामीलाई दृष्टि दिनुहोस् भनेर उनीहरूले जुन बिन्ती चढाएका थिए र उनीहरूले जुन विश्वासका साथ उनीहरू आएका थिए र उनीहरूले यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। यीशु प्रभु, उहाँ चाहिँ माली, उहाँलाई प्रभु भनेर उहाँले विश्वास गरेको कुरा देखिन्छ किनभने यीशु प्रभुलाई उनीहरूले विश्वास गरेको रहेछ कि उहाँले चङ्गाई दिनुहुन्छ, यीशुले मानिसलाई दृष्टि दिनुहुन्छ, चङ्गाई गर्नुहुन्छ भन्ने उनीहरूमा ठुलो विश्वास यहाँ देखिन्छ र उनीहरूको विश्वास ठुलो भएकोले गर्दा तिनीहरूलाई यीशुले छोएर भन्नुभयो, उनीहरूको आँखा यीशुले चुनुभयो र छोइसकेपछि उहाँले भन्नुभयो तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस् र यीशु प्रभुले आश्चर्य कर्म गर्नुहुँदाखेरि चङ्गाईको काम गर्नुहुँदाखेरि जहिले पनि उनीहरूको विश्वासलाई खोजिराख्नु भएको देखिन्छ र यीशुलाई प्रभु भनेर विश्वास गर्नुपर्ने अवस्थाहरू यहाँ देखिन्छ। तिनीहरूले यीशुलाई प्रभु भनेर विश्वास गरे, मुक्तिदाता भनेर विश्वास गरे, चङ्गाईकर्ता भनेर उनीहरूले विश्वास गरेर यीशु कहाँ आएको कुरा हामी देख्छौँ र यीशुले तिनीहरूकै विश्वास अनुसार तिनीहरूलाई होस् भन्दाखेरि तिनीहरूको आँखा खोलेको देखिन्छ र तिनीहरूको आँखा खोलिसकेपछि यीशुले कसैलाई नभन्नु भनेको कुरा पनि यहाँ उल्लेख गरेको छ किनभने यीशु प्रभुलाई त्यो भिड देखेर गाह्रो अवस्था पनि भइरहेको थियो। भिड धेरै भयो भने आफ्नो शिक्षा दिने क्रममा र आफूले भन्नुपर्ने कुराहरू भन्न पनि सकिँदैन। त्यसकारणले यीशु प्रभु एउटा व्यवस्थित व्यक्ति, व्यवस्थापनमा बडो भनौँ एकदमै व्यवस्थापनमा जोड दिने व्यक्ति पनि हामीले भन्न सक्छौँ किनभने उहाँको व्यवस्थापन राम्रो थियो कि मानिसहरूलाई सिकाउँदाखेरि सिकाउने व्यक्तिहरूको सङ्ख्या, वातावरण सबै चाहिन्छ भन्ने कुरा हो। भिड लाग्यो भने केही गर्न सकिँदैन, भिडलाई केही कुरा सिकाउनका लागि गाह्रो हुन्छ। त्यसैले गर्दा यीशु प्रभुले यहाँ देखिन्छ कसैलाई नभन्नु भन्दाखेरि पनि यो मानेनन्। यस्तो कुरा त कहीँ पनि इजरायलमा भएको छैन भन्ने कुराले यहाँ यीशु प्रभुको कीर्ति जताततै फैलिएको हामी देख्छौँ। र त्यति मात्र होइन, उहाँहरू निस्किँदै जानु हुन्थ्यो तब भूत लागेको एउटा गुङ्गो मानिस उहाँका ल्याइ यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँनिर आश्चर्य कर्महरू हुन्थ्यो र यीशु प्रभु जहाँ जहाँ जानुहुन्थ्यो भूत प्रेतहरूबाट पनि मानिसहरूले छुटकारा पाउँथ्यो। यहाँ पनि हामी के देख्छौँ, भूत लागेको एउटा गुङ्गो मानिस उहाँ कहाँ ल्याइयो, भूत निकालेपछि त्यो गुङ्गो बोल्यो र अनि इजरायलमा कहिले यस्तो देखिएन भन्दै भिड छक्क पर्यो। तर फरिसीहरू भन्न लागे भूतहरूका मालिकद्वारा त्यस बेला भूत निकाल्छ, त्यसले भूत निकाल्छ र यसरी यीशु प्रभुले गर्नुभएको काममा बाधा ल्याउने काम चाहिँ फरिसीहरूले बारम्बार गरिराखेका थिए र यीशु ख्रिस्टको शिक्षालाई फरिसीहरूले र शास्त्रीहरू

पार्नु भएको थियो। त्यसकारण यो खण्डमा हामीले हेर्दै गर्दाखेरि दुईजना अन्धो मानिसहरू र एकजना गुङ्गो भूत लागेको एउटा गुङ्गो मानिसको घटनालाई हामीले यहाँ हेर्यौँ र दुवैजनालाई प्रभुले अन्धलाई पनि दृष्टि दिनुभयो, आँखा दिनुभयो र गुङ्गो मानिसलाई पनि बोल्ने बनाउनु भयो र उनीहरूको विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। विश्वासद्वारा यो सम्भव भएको देखिन्छ। यीशु माथिको विश्वासले आश्चर्य कर्म र छुटकारा प्राप्त हुन्छ। आदरणीय श्रोता, यहाँहरूको जीवनमा के छ? यस्तै गाह्रो परिस्थितिहरू छन् कि? यहाँहरूको जीवनमा पनि दुईजना अन्धोले आफूलाई उनीहरूले पुकार गरेको छ, हे दाउदको पुत्र यीशु, हामी माथि दया गर्नुहोस् भनेर यीशु ख्रिस्टको दया खोजिराख्नु भएको छ कि? यहाँहरूलाई गाह्रो भइरहेको छ, हुनसक्छ अन्धो त होइन होला तर अन्धो रूपी समस्याहरूले यहाँहरूलाई सताइराखेको छ र यहाँहरूलाई पनि यीशु ख्रिस्टको दया चाहिएको छ र यहाँहरूको अप्ठ्यारो परिस्थितिमा, गाह्रो अवस्थामा यहाँहरूलाई पनि दया चाहिन्छ भने, यहाँहरूको जीवनमा पनि आश्चर्य कर्म चाहिन्छ भने त्यतिकै नबस्नु होला, हजुरहरूले पनि यीशु कहाँ आउनु होला र यीशुलाई विश्वास गरेर उहाँलाई भन्नु होला, म माथि पनि दया गर्नुहोस् प्रभु यीशु भनेर यहाँहरूले पनि यीशुलाई पुकार गर्न सक्नुहुन्छ। हजुरको पुकारलाई प्रभु यीशुले सुन्नुहुनेछ र तपाईँको पुकारलाई उत्तर दिनुहुनेछ। जसरी दुईजना अन्धले दृष्टि पाएर उनीहरू खुसी भएर उनीहरू चुप लाएर बस्न पनि सकेनन्, यीशु प्रभुले कसैलाई नभन्नु भन्दाखेरि पनि उनीहरूले भन्नु रोक्नै सकेन, किनभने उनीहरू यति खुसी भए, यति चकित भए कि उनीहरूले यीशुलाई पाएर उनीहरू खुसी भएर उनीहरूले त्यो कीर्तिलाई जताततै फिजाउने काम गरे र यसरी यहाँहरूको जीवनमा पनि यही खुसी, यही आनन्द, यही रोक्नै नसक्ने कि भन्नै पर्ने कुराहरू छन् भने यहाँहरूले पनि सोच्नुपर्छ कि यीशु ख्रिस्टको दया, यीशु ख्रिस्टको छुवाई यहाँहरूलाई पनि चाहिन्छ भने यीशु कहाँ आउनुहोस्, विश्वास गर्नुहोस् र यो सबै आश्चर्य कर्महरू प्राप्त गर्नुहोस्। र गुङ्गो व्यक्तिले जसरी बोल्न थाले र कति मानिसहरूको जीवनमा यस्तै गाह्रो अवस्थाहरू हुनसक्छ, यहाँहरूको जीवनमा पनि यस्तै गाह्रो कुराहरू छन् र यहाँहरूलाई पनि गाह्रो भइरहेको छ भने त्यतिकै नबस्नु होला, यीशु कहाँ आउनु होला र यीशु प्रभुले गुङ्गो व्यक्तिलाई, भूत लागेको गुङ्गो व्यक्तिलाई पनि बोल्ने बनाउनु भयो भने आज यीशु कहाँ आउनेहरूलाई पनि उहाँले यो आश्चर्य कर्म गर्न सक्नुहुन्छ र यहाँको जीवनमा पनि त्यो उनीहरूले पाएको जस्तै खुसी यहाँहरूले पनि प्राप्त गर्न सक्नुहुन्छ। आउनुहोस् यीशुमा विश्वास गर्नुहोस् र आश्चर्य कर्म र छुटकारा पाउनुहोस् र आशिषको जीवन जिउनुहोस् र परमेश्वरको महिमा गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98685533 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
4: विनोद सुनसादी पसल पालुङटार नगरपालिका पास छाती पोखरी गोर्खा।
5: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98138 39505 र 98165।

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला अरे बा अय्या हात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र अरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
2: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तनहु मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
4: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना
5: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण ल्याब परीक्षण एक्सरे इसिजी मुटुको इको प्लास्टर माइनर अपरेशन एनामोली स्क्यान इको भिडियो एक्सरे इन्डोस्कोपी डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ
6: सम्पर्क नम्बर 0635-80-170 र 0635-80-287
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहु
7: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा उपस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
7: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
8: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तनहु फोन नम्बर 9856-60-4424 9860-10-92
7: प्रोपर्टर अर्जुन अधिकारी सागर उपास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
9: पुरानो
0: बहिनी, गला त नयाँ नयाँ डिजाइनको चाहिन्छ मलाई।
9: भइहाल्छ नि, बरु कहाँबाट ल्याउने हो?
0: के कहाँबाट ल्याउने नि, न्यू जय बुद्ध सुनसादी पसल छ नि बोटेवाडा मालुनीमा, त्यहाँबाट ल्याउने नि। बरु हिँड न अहिले जाउ।
9: छोटो छुट्टी छ, आजै गइहालौ। बरु बेलुकी रोधी पो जाने कि?
0: छ्या, तिमी त कस्तो हो।
10: हजुर, गृहस्थी सुनचारीका गहना किनबेच र साटफेट गर्नुका साथै राशि अनुसारका पत्थर, कम्प्युटर, तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल। प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8, स्कुल चौक, बालुने। मोबाइल नम्बर 9862646888।
11: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
12: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
13: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक को तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
14: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर काइस्तद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
15: सम्पर्क 0625802239। सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
16: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
17: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
16: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
17: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-4744।
16: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
18: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: आँखाका बिरामीहरूलाई खुसीको खबर,
7: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
6: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
7: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
6: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पूर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
7: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
6: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
7: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
6: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
7: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98-461-13-100, 98-461-23-860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिदे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 98-460-00178।

0: Extreme Energy Drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568062 98568062।
3: विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनसादी पसल। प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चोक बालुने। मोबाइल नम्बर 98462648888।
4: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
5: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
6: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
0: फोन नम्बर 061-574-668।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुङ्गे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
6: आँखाका बिरामीहरूलाई खुसीको खबर,
7: अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
6: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
7: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
6: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
7: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
6: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
7: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
6: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
7: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98-461-13-100, 98-461-23-860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबनज्याङ तनहुँ। सम्पर्क नम्बर 98-460-00178।

0: खाजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फलफुल र फ्रेस जुस तपाईँको टेबलसम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको बिजुली पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल केओएस इभी चार्जिङ स्टेशन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856680622, 9856680622।
2: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनसादी पसल। प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चौक बालुने। मोबाइल नम्बर 9846648888।
3: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
4: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
5: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
6: फोन नम्बर 061-574-668।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
8: Thank you.

0: extreme energy drink.
1: टुनी खेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चार टुनी खेल तनहु। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
2: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
3: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि?
3: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबनजाङ तनहुँ, सम्पर्क नम्बर 9846-00178।

0: extreme energy drink.
1: आज धेरै काम भयो है?
2: कामको थकाई त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ।
1: किन, के भयो र?
2: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
3: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भन्ने सोचेको थिएँ।
4: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
2: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
4: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्। परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा पुरुष, यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
5: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नुभयो, भोग्नुभयो वा थाहा पाउनुभयो भने चुप नबसौं। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा सहयात्री समाज नेपाल र सिट्स जेबीद्वारा जनहितमा जारी सन्देश।
6: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
1: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि केही ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
1: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
7: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्देपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मिना गौतम। सम्पर्क नम्बर 98462 14 98266 77 776 र 0635 80 278।
8: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
9: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
10: छ्या दाई पनि, म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त?
9: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
10: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
11: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
12: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
13: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98138 39505 र 98161 95850।
14: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
15: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
14: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
15: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
14: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
15: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
14: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065303।

0: Extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइज पापदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856630007, 0065580076 र 580289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0658080170 र 0658080287।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहु।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम।
7: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।